0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू

0: एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँचो निमिति यही असोज 30 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
8: होइन भाइला,
9: लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
14: उपचार हुने रोगहरू:
13: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर।

0: सर थायराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
5: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
6: विस्तृत आँखा परीक्षण उपचार,
7: बाल दृष्टि रोग निदान उपचार,
8: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
6: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
9: कन्ट्याक्ट लेन्स सेवा,
10: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
11: कृत्रिम आँखा फिटिङ गरिन्छ,
6: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
12: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
13: अल्छी आँखा उपचार,
14: डेढो आँखा उपचार,
15: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
6: डबल भिजन उपचार,
15: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
6: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
15: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
6: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
10: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
16: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
17: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
16: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
18: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-43-572।
10: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
1: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 18 गते आइतबार सन् 2026 अक्टोबर 4 तारीख असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको रेडियो संखुवा सभा 95.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दबाव रासोपा पालिका चुनावको तयारीमा।
0: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत ऋण। नक्सा स्वीकृत नगराई घर बनाएमा 10 लाखसम्म जरिवानाको व्यवस्था।
1: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 वटा जिल्लामा फैलियो। सन्चोको उत्पादन रोकियो।
0: फ्लाई दुवैका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी चरमपन्थी विचारधारासँग सम्बन्धित भएको आशंका।
1: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मंचमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। रूपान्तरण र पुस्तान्तरणको दबाव बीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुन लागेको हो। विशेष महाधिवेशनले शेरबहादुर देउवा लगायत 70 वर्षमाथिका अधिकांश नेतालाई एकै पटक पाखा लगाउँदै गगन थापालाई सभापति बनाएको थियो। थापाको नेतृत्वमा 15 महाधिवेशन हुन लागेको हो। पार्टीभित्र नेतृत्वको वैधानिकता सम्बन्धी विवाद कायमै रहेका बेला महाधिवेशन हुँदैछ। यही बेला पूर्व सभापति देउवाको समूह समानान्तर महाधिवेशनमा लागेको छ। विशेष महाधिवेशनबाट पहिलो र दोस्रोलाई विस्थापन गरेर तेस्रो पुस्तामा नेतृत्व आउँदा पार्टीभित्र नयाँ शक्ति सन्तुलन मिलाउनुपर्ने दबावमा कांग्रेस रहेको छ। अर्कोतर्फ पार्टीको पुरानो साग फर्काउने गरी महाधिवेशनबाट प्रतिनिधित्वको स्वरूप र भावी राजनीतिक कार्यदिशा प्रष्ट पार्नुपर्ने चुनौती पनि कांग्रेस सामु रहेको छ। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने कांग्रेसमा दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसैबीच आजदेखि काठमाडौँमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङ को व्यवस्था मिलाएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अण्डरग्राउण्ड माइतीघरदेखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्गमा रहेको अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भिकुटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
5: कांग्रेसपछि अब सत्तारूढ़ रासोपाको खबर। अन्य दलहरू आन्तरिक विवादमा रूमल्लिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 6 महिनापछि हुने स्थानीय तह अर्थात पालिका चुनावको तयारीमा होमिएको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय चुनावको लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशको पार्टी सभापति पदेन सदस्य हुने निर्णय गरेको छ। सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नागरिक र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। अब हुने स्थानीय तहमा चुनावको केन्द्रित हुन र परिणाम देखिने गरी काम गर्न लामिछानेले निर्देशन दिनुभएको छ।
6: अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइदिएछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 गएको शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 रूपियाँ अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाहरूले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। सम्बन्धित स्थानीय तहले सिफारिश गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकारले 50,000 रूपियाँ र प्रदेशले 25,000 रूपियाँ नघट्ने गरी नगद अनुदान दिनुपर्नेछ। विधेयकमा भनिएको छ, अनुदान रकम नेपाल सरकार र प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ। अहिले घर बनाउँदा आम नागरिक ढुंगाको छानो, बालुवा, गिट्टी, ढुंगा, काठ लगायत सामग्री किन्न बाध्य छन्। यसले घर निर्माणको लागि विधेयक मार्फत प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव समेत गरेको छ। 10 भदौको रसुवाबाड़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। 8-11 गतेसम्म असोजमा भएको धेरै ठूलो वर्षापछि आएको बाढ़ीले पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा सयौं घर परिवार घरबार विहीन छन्। त्यस अवस्थामा सरकारले यस्तो व्यवस्था गर्न लागेको खबर नयाँ पत्रिकामा छ।
5: काया कैरनमा गाँठका कुराको अन्तिम श्रृंखलामा अनावश्यक खर्च नगरी पैसा कसरी जोगाउने र बढ़ाउने बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
10: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
11: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
10: विशेषताहरू:
11: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
10: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
11: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
11: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन, नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दवाब, रासोपा पालिका चुनावको तयारीमा विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै, मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत, ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग
12: गाँठका कुरा।
6: गाँठका कुरा श्रृंखलामा गाँठ कमाउने कुरा गर्यौं, कमाएको गाँठ जोगाउने कुरा पनि गर्यौं, जोगाएको गाँठलाई कसरी बढ़ाउने भन्ने पनि बुझ्यौं। अब अन्तिम श्रृंखलामा एउटा अलिक फरक कुरा गरौं। गाँठ कमाउने भन्दा गाह्रो कहिलेकाहीँ गाँठलाई सही ठाउँमा खर्च गर्नुहुन्छ। गाँठ कमाउने जोगाउने उपायबारे थप जानकारी मिलन तिमिल सिन्हाबाट।
13: हामी सबैलाई पैसा कमाउन मन लाग्छ, बचत गर्न पनि मन लाग्छ, तर पैसा हातमा परेपछि एउटा समस्या शुरू हुन्छ। चाहना बढ्छ, खर्च बढ्छ र आवश्यकता भन्दा रहर ठूलो हुन थाल्छ। मोबाइल राम्रै चलिरहेको छ, नयाँ मोडल आयो किनिहालौं। घरमा खाना छ, साथीले बाहिर जाउँ भन्यो खाइहालौं। पुरानो मोटरसाइकलले काम चलिरहेको छ, अर्को राम्रो देखियो ऋण निकालेर किनिहालौं। एउटा एउटा खर्च सानो लाग्छ, तर यस्तै साना खर्च जोडिँदै गर्दा महिनाको अन्त्यमा खल्ती रित्दै अनि आफैले आफैलाई प्रश्न गरिन्छ, गाँठ गयो कहाँ। त्यसैले पैसा जोगाउने पहिलो उपाय हो आवश्यकता र चाहना बीचको फरक बुझ्नु। अर्को महत्वपूर्ण कुरा हो अनावश्यक ऋण नलिने। ऋण आफै खराब होइन, घर शिक्षा व्यवसाय जस्ता उत्पादनशील वा आवश्यक कामका लागि उचित ऋण उपयोगी हुन सक्छ, तर देखासिकी विलासिता र क्षणिक रहरका लागि ऋण लिँदा भविष्यको आमदानी आजै खर्च हुन्छ भन्ने त तपाईलाई पनि थाहा नै छ। ऋण लिनु अघि 3 प्रश्न सोधौं। यो आवश्यक हो? यसको किस्ता तिर्न मेरो नियमित आमदानी पर्याप्त छ? अनि आपत पर्यो भने पनि यो ऋण तिर्न सक्छु? पैसा जोगाउनु भनेको विश्वास र सम्बन्ध जोगाउनु हो। पैसा कमाउने दौड़मा सम्बन्ध गुमायौं भने त्यो कमाईको अर्थ पनि कमजोर हुन्छ। साथीलाई पैसा सापटी दिनु परे स्पष्ट कुरा भनौं। परिवारमा आमदानी र खर्च बारे सल्लाह गरेर योजना बनाऊ। कसैसँग पैसा लिएको छ भने समयमै फिर्ता गर्ने प्रयास गरौं। समयमा तिरेको सानो ऋणले विश्वास बढ़ाउँछ, नतिरेको सानै ऋणले सम्बन्ध भत्काउँछ। त्यसैले जिम्मेवार आर्थिक जीवन भनेको आफ्नो पैसा मात्र जोगाउनु होइन, अरूको विश्वास पनि जोगाउनु हो। कमाईको केही हिस्सा बचत गरौं, केही आवश्यक खर्चका लागि छुट्याउं, केही भविष्यका लागि लगानी गरौं अनि आफ्नो क्षमता र आमदानी भन्दा माथिको जीवनशैली नबनाऊ। किनकि धनी देखिनु र आर्थिक रूपमा बलियो हुनु एउटै कुरा होइन। महँगो मोबाइल, ठूलो गाड़ी र ठूलो घर देख्नेले तपाईंलाई धनी देख्छ, तर यसले आफैलाई भने आफ्नै पीरले चाउरिएको मरिज बनाउँछ। सामान्य जीवन बिताएर नियमित बचत गर्ने, ऋण नियन्त्रणमा राख्ने र भविष्यका लागि लगानी गर्ने मानिसलाई अरूले गरीब देखे पनि त्यस्तो मानिस आर्थिक रूपले भित्रैबाट बलियो हुन्छ। अन्तत गाँठको कुरा केवल पैसा र कमाईको कुरा मात्रै होइन, गाँठसित गाँसिएको गाँठी कुरा हो। गाँठले जीवनमा सन्तोष र शान्ति आयो कि तनाव र अशान्ति? किनकि गाँठ आफ्नो र परिवारको स्वास्थ्य सुख र शान्तिका लागि चाहिने हो। त्यसैले गाँठ साथमा होस् र गाँठको नियन्त्रण आफ्नै हातमा होस् भन्ने कुरा नभुलौ।
5: फेरि पनि खबरकै सिलसिला। कुनै समय भित्री मधेसका जिल्लामा धेरै देखिने गरेको स्क्रब टाइफस यति बेला देशैभर फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार गएको पुष माघ यता 9872 स्क्रब टाइफसको संक्रमण देखिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार डोल्पा, मनाङ, मुगु बाहेक 74 जिल्लामा संक्रमण फैलिएको छ। यो अवधिमा 22 जनाले ज्यान गुमाए आएको रिपोर्ट ईडीसीमा आए पनि पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो। तर उनीहरूको स्कर्ट टाइकसबाटै ज्यान गएको भन्ने बारे थप पुष्टि गर्ने कार्य भइरहेको छ। दोस्रो विश्वयुद्ध ताका जापानमा फैलिएको स्क्रब टाइफस नेपालमा 1981 सनमा देखा परेको थियो। सन् 2015 भूकम्पपछि नेपालमा यो रोगको संक्रमण बढ़दै गएको देखिन्छ। शुरूआती वर्षमा यो रोग चितवन नवलपरासी लगायतका तराईका जिल्लामा बढ़ी सक्रिय रहेकोमा पछिल्ला वर्ष पहाड़ी र हिमाली जिल्लामा पनि फैलिँदै गएको छ। पछिल्लो एक महिनामा देशभर देखिएका 2738 संक्रमित मध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशका रहेका छन्। ईडीसीका अनुसार लुम्बिनीमा एक महिनामा 707 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। स्क्रब टाइफस घाँसपात दाउरा तथा कृषि काम गर्ने क्रममा किर्नाको टोकाईबाट सर्ने गर्छ। विशेष गरी गाउँघर झाड़ी तथा बढ़ी हरियाली भएका क्षेत्रमा यसको जोखिम धेरै हुने डाक्टरहरूले बताएका छन्। किर्नाको टोकाईबाट बच्न शरीर पूरै ढाक्ने कपड़ा पंजा र घुँडासम्म छोपिने जुत्ता लगाउन डाक्टरको सल्लाह छ। झाड़ी तथा बुट्यान भएको क्षेत्रमा यस्ता प्रकारका किर्ना बढ़ी पाइने भएकोले घर वरिपरिको झाड़ी तथा बुट्यान सफा राख्न समेत सल्लाह दिएका छन् डाक्टरहरूले। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: चिसो मौसममा रुघाफुकी टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सन्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि सन्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन सामाजिक सुरक्षा चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रिएपछि असोज 5 गतेदेखि सन्चोको उत्पादन रोकिएको छ। सन्चोको माग चौतर्फी राम्रो रहे पनि उत्पादन गर्ने जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा सुविधा सम्बन्धी विवादमा परेको छ। 2081 साल चैत 15 गते तत्कालीन राजावादी आन्दोलनमा सन्चोको कारखानामा आगजनी गरिएको थियो। आगजनीबाट भौतिक संरचना र मेसिन पूर्ण रूपमा क्षतिग्रस्त भए। जोड़जाड़ गरेर कम्पनीले सन्चो उत्पादनलाई फेरि शुरू गरेको हो। उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा सुविधाको माग लिएर धरनामा बसेपछि काम रोकिएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीले जड़ीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन संकलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदै आएको छ। सन्चो सहित बाम त्यसै गरी हिमालयन मसाज आयल जटाकेश तेल शिलाजित लगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन्। कम्पनीको सबैभन्दा चिनिएको उत्पादन मध्ये सन्चो एक हो। रोकियो सन्चोको उत्पादन गोर्खापत्रमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
14: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
12: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
14: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
15: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
14: सम्पर्क मोबाइल नम्बर 9822964264।
16: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255।
6: एक महिना ढिला हुनेछ। गएको वर्ष कक्षा 12 को नतिजा साउन 19 प्रकाशन भएको थियो भने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा कार्तिक 15 गतेदेखि सञ्चालन गरिएको थियो। यो वर्ष कक्षा 12 को नतिजा झण्डै डेढ़ महिना अघि 5 असारमा प्रकाशित भयो। सरकारले विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो शुरू गर्ने र शैक्षिक क्यालेण्डरमा एकरूपता ल्याउने उद्देश्यले कक्षा 12 को नतिजा छिटो प्रकाशन गरेको दावी गर्दै आएको छ। गएका वर्षहरूमा कक्षा 12 को नतिजा प्रकाशन गर्न झण्डै 3 महिना लाग्ने गरेकामा यो वर्ष झण्डै 40 दिनमै नतिजा प्रकाशन गरिएको थियो। त्यस अनुसार विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया अघि बढ्न भने सकेको छैन। कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। यूएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाई दुवैको विमानमा सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेका छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टेनमाथि आपतकालीन बन्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको यूएईको सरकारी समाचार संस्था बामलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। यसअघि आक्रमणमा चक्कु प्रहार गरेको भनिएको थियो। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणको क्रममा विमानले झण्डै 1 मिनटमै 17,000 फीट उचाई गुमाएको फ्लाइट राडार 24 को तथ्याङ्कले देखाएको छ। यूएईका महान्यायाधिवक्ता हमद सैफ अल सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरेको देखिएको छ। तर उनले वास्तवमा के त्यसैले विमान नियन्त्रणमा लिन खोजिरहेका थिए भन्ने विषय अझै पनि स्पष्ट भइसकेको छैन। यूएईले सहचालकको राष्ट्रियता औपचारिक रूपमा सार्वजनिक गरेको छैन, तर साउदी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनी ओमानी नागरिक भएको जनाएको छ। मीडिया रिपोर्ट अनुसार उनलाई ओमानमा चरमपन्थी विचारधारासँग सम्बन्धित आशंका कारण उडान कार्य गर्न प्रतिबन्ध लगाइएको थियो।
6: अब खेल खबर। भारत र वेस्ट इण्डिज बीचको तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगिएको छ। तीन खेलको श्रृंखला भारतले 2-1 जितेको छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा पनि भारत 8 विकेटले नै विजयी भयो। यस्तै हिजो चण्डीगढमा भएको तेस्रो खेलमा वेस्ट इण्डिजले भारतलाई 5 विकेटले पराजित गर्दै श्रृंखलामा क्लीन स्वीप हुनबाट जोगिएको हो। भारतले दिएको 352 रनको लक्ष्य वेस्ट इण्डिजले 5 विकेट गुमाएर पूरा गरेको थियो। यो खेलमा वेस्ट इण्डिजका साई होपले अभिजित 162 रन बनाएका छन्।
5: अब केही खबर संक्षेपमा। नेपाली आकाशबाट मनसून बाहिरिन शुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी भागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भागका थोरै ठाउँबाट मनसून बाहिरिएको हो। मनसूनी वायु कमजोर हुँदै गएकोले केही दिनमा पूरै बाहिरिने आकलन रहेको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून भित्रन्छ भने अक्टोबर 2 बाहिरिने गर्छ, तर यसपटक सरदर मिति नागिसक्दा पनि मनसून बाहिरिसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भाग, गण्डकी र लुम्बिनीका पश्चिमी भागमा पश्चिमी वायु सक्रिय छ। कोशी मधेस बागमतीका सबै भाग र गण्डकी र लुम्बिनीको पूर्वी भागमा भने मनसूनी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनीको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
6: मोगली नारायणगढ़ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा कष्टकर बनेको छ। जस्तै नजिकै गर्दा यस सड़क खण्डमा गाड़ीहरूको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिँदा यात्रुले शास्ति खेप्नु परेको छ। गएको 1 महिनादेखि तुइन खोला, नाम्ची खोला, केरावारे लगायतका ठाउँमा पटक पटक पहिरो खस्दै आएको खबर गोर्खा पत्रमा छ।
5: सिन्धुपाल्चोकको इको क्षेत्रमा आएको पहिरोका कारण बन्द भएको कोदारी सड़क संचालनमा आउन लागेको छ। सड़क भाँसिएर साँगुरो भएको तातो पानीको घट्टे खोलामा 40 फुटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको सड़क डिभिजन कार्यालय दोलखा चरीकोटका प्रमुख सिनियर डिभिजनल अफिसर नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। कोदारी राजमार्गको मरमत र पुननिर्माणको काम सड़क कार्यालय चरीकोटले गर्दै आएको छ। चाडपर्वलाई लक्षित फलफूल र रेडीमेड सामान बोकेका ठूला कन्टेनर कोरालातर्फ नगई न्यालमतर्फ मोडिएका छन्। ती कन्टेनर तातो पानीबाट पास गर्ने चिनिया व्यापारीको गृह कार्य रहिरहेको छ। हिमालय सीमापार वाणिज्य संघले पनि चाडपर्व लक्षित सामान ल्याउने विकल्प तातो पानी मात्रै भएकाले नाका खुलाउन दबाव बढ़ाइरहेका छन्। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: राष्ट्रपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको 6 महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ, ऋणको ब्याजदर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त देशको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योग व्यवसायी भन्छन् सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनतर्फ मात्रै केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योगी व्यवसायको मनोबल बढ़ाउनुपर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ। सरकारका 6 महिना बैंकमा थुप्रियो पैसा, लगानीमा छैन उत्साह, अन्नपूर्ण पोस्टमा खबर छ।
5: काया कैरनमा अब पालो उखानको,
6: नाफा कमाउन साहस चाहिन्छ।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता रूपान्तरण र जनमत फर्काउने दबाव, रासोपा पालिका चुनावको तयारीमा।
5: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै। मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत, ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था।
6: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो, सञ्चोको उत्पादन रोकियो।
5: फलाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी, चरमपन्थी विचारधारासँग सम्बन्धित रहेको आशंका।
6: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।
5: र अन्त्यमा आजको कार्टुन, गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको पुरानो कार्टुन। कांग्रेसको यसअघि भएको विशेष महाधिवेशनसँग कार्टुन सम्बन्धित भए पनि अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ दुईजना कार्यकर्ता कांग्रेसको 4 तारे झण्डा बोकेर कतै कतै जाँदैछन्। त्यही क्रममा एकजनाले सोध्दैछन्, अनि तपाई चाहिँ कुन कांग्रेस नि? हाई हाई कांग्रेस कि बाई बाई कांग्रेस? बुझ्नु भएन, भाई भाई कांग्रेस कि दाई दाई कांग्रेस भनेको क्या? आजको काया कैरन सकिएको छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
21: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
23: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दाङ। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक
1: हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढ़वामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छालारोग स्क्रीनिङ अभियान चलाउने, प्रदेशमा हाल 547 जना कुष्ठरोगका बिरामी।
0: राजपुर गाउँपालिकामा भैंसी पालन किसानको मुख्य आमदानीको स्रोत बन्दै दशैं तिहार नजिकिएसँगै दाङका बजारमा किनमेल गर्ने सर्वसाधारणको चहल पहल बढ़न थाल्यो, कांग्रेसको महाधिवेशन आजदेखि।
1: र कलश बचत तथा ऋण सहकारी संस्थाको 15 वार्षिक साधारण सभा हिजो सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड़।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग,

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई जाम बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छैनन् र उपलब्ध भएका छैनन्। आज हामी विभिन्न अनलाइन संस्करण र संचार डेस्कबाट उत्पादित खबरहरू प्रसारण गर्नेछौं। शुरूमा लुम्बिनी प्रदेशमा कुष्ठ रोगको स्क्रीनिङ गर्ने समाचारबाट।
2: लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रीनिङ अभियान सञ्चालन गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनु भएको छ। उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो। नेपाल कारुण्य समाजद्वारा आयोजित कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानूनी अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले चालू वर्ष प्रदेशका सबै जिल्लामा छाला रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो। उहाँले कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या पनि बढ़दै गएको बताउनुभयो। विशेष गरी क्यान्सर लगायतका रोगको अवस्था बढ़दै गएकाले रोगको समयमै पहिचान र उपचारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो। कुष्ठ प्रभावित व्यक्तिलाई उपचारको पहुँचमा ल्याउनुका साथै सामाजिक सुरक्षाको दायरामा समेट्नु पर्नेमा मुख्यमन्त्री आचार्यले जोड़ दिनुभयो। उहाँले सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा राख्नुभयो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण राज श्रेष्ठले कुष्ठरोग मानवता र मानवाधिकार सँग जोडिएको विषय भएको बताउनुभयो। उहाँले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जोगाउन आवश्यक रहेको बताउनुभयो। वरिष्ठ छालारोग विशेषज्ञ डाक्टर रविन्द्र बासकोटाका अनुसार आर्थिक वर्ष 2081-82 नेपालमा 2409 जना कुष्ठरोगी पहिचान भएका छन्। उपचारमा रहेका बिरामीको संख्या 2608 रहेको छ। स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ अनुसार लुम्बिनी प्रदेशमा हाल 547 जना कुष्ठरोगका बिरामी छन्। कुष्ठरोगका कारण हुने लालछना र भेदभाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भएको छ।
1: राजपुर गाउँपालिकामा भैंसी पालन त्यहाँका किसानको मुख्य आमदानीको स्रोत बनेको छ। घर बारीमा भैंसी पाल्ने, बिहान बेलुका दूध दुहने र नजिकैको संकलन केन्द्रमा बिक्री गर्ने किसानको दैनिकी बनेको छ। विगतमा उत्पादित दूध बिक्रीका लागि लमहीसम्म पुग्नुपर्ने र समयमा खरिदकर्ता नआउने समस्या किसानले भोग्दै आएका थिए। दूध बिक्री भए पनि आफूले चाहे जस्तो मूल्य नपाउने समस्या थियो। गाउँमै दूध संकलन केन्द्र स्थापना भएपछि भने किसानलाई दूध बिक्री गर्न सहज भएको छ। राजपुर गाउँपालिका 3 प्रतापपुरका भोप यादवले पुस्तौंदेखि आफ्नो परिवारले भैंसी पालन गर्दै आएको बताउनुभयो। दैनिक 15 लिटरसम्म दूध बिक्री गर्दै आउनु भएका उहाँले दूधको मूल्य अनुसार प्रति लिटर 90 देखि 130 रुपियाँसम्म पाउने गरेको उहाँको भनाई छ। राजपुर 5 चंगुवाका मंगल प्रसाद यादव पनि दैनिक करिब 15 लिटर दूध संकलन केन्द्रमा बिक्री गर्नुहुन्छ। ग्रामीण महिला उत्थान केन्द्रद्वारा संचालित भिटा परियोजना र राजपुर गाउँपालिकाको सहयोगमा बेला गाउँपालिका बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले राजपुर 3 प्रतापपुरमा दूध संकलन केन्द्र स्थापना गरेको हो। किसान केन्द्र संचालनमा आएपछि किसानलाई दूध बिक्रीको सुनिश्चितता हुनुका साथै नियमित नगद आमदानीको बाटो खुलेको छ। संचार डेस्कबाट यो खबर लिएका छौं।
2: दशैं तिहार नजिकै सँगै दाङका बजारमा किनमेल गर्ने सर्वसाधारणको चहल पहल बढ़न थालेको छ। दैनिक उपभोग्य वस्तुदेखि लत्ता कपड़ा किनमेल गर्ने ग्राहकको संख्या बढ़ेपछि बजारमा चाडपर्वको रौनक देखिन थालेको व्यवसायहरूले बताउने गरेका छन्। कुराही बजारका किराना तयारी लत्ता कपड़ा जुत्ता चप्पल तथा अन्य पसलमा पछिल्ला दिनमा ग्राहकको आवागमन बढ़ेको छ। चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट समेत सर्वसाधारण बजार आउन थालेका छन्। बजारमा किनमेल गर्नेको संख्या बढेसँगै कोराहीमा संचालन गरिएको सुफत मूल्य पसलमा समेत उपभोक्ताको भीड बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोराहीको तुलसीपुर चोक नजिक संचालन गरेको सुफत मूल्य पसलमा बिहानीदेखि उपभोक्ता लाइन लागेर चिनी नुन लगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका छन्। बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री पाइने भएपछि जिल्लाका विभिन्न स्थानबाट उपभोक्ता सुफत मूल्य पसलमा आउने गरेका छन्। लिमिटेडले असोज 1 गतेदेखि कार्तिक 31 गतेसम्मका लागि सुफत मूल्य पसल सञ्चालन गरेको हो।
1: नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्नेछ। अधिवेशनका लागि देशभर जनसम्पर्क समिति मार्फत 7,000 भन्दा बढ़ी प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेलीका अनुसार महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय सहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। आजदेखि काठमाडौँमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरू विभिन्न ठाउँमा बसाईको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर सुवारले महाधिवेशनमा भाग लिन खुला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा गाड़ीको पार्किङ व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। त्यस्तै संयोजक सुवारका अनुसार धरहराको अण्डरग्राउण्ड माइतीघरदेखि भद्रकालीसम्म पनि पार्किङको व्यवस्था मिलाइएको छ। 15 महाधिवेशनको तामझामले यति बेला काठमाडौँलाई छोएको छ। यसै विषयमा कुराकानी गर्नका लागि काठमाडौँमा रहेर पत्रकारिता गरिरहनुभएका पत्रकार मुक्ति बाबु रेग्मी हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मुक्तिजी, खबर पत्रिकामा स्वागत छ यहाँलाई।
3: धन्यवाद अमरजी।
1: आजदेखि नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू हुँदैछ। देशैभरिबाट नेता कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरू काठमाडौँमा पुग्ने क्रम जारी नै रहेको छ। अहिले के छ, कति बेलादेखि महाधिवेशनको उद्घाटन सत्र शुरू हुन्छ, के कसरी महाधिवेशन अगाडि बढ्दैछ, त्यसका बारेमा भनिदिनुहोस् न।
3: अमरजी, नेपाली कंग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारा यसपालिको 15 महाधिवेशनको नारा तय गरिएको छ। त्यही नाराका साथ आज दिउँसो 3 बजे काठमाडौँको खुला मञ्चमा भव्य उद्घाटन हुँदैछ। त्यो खुला मञ्च ऐतिहासिक रूपमा विभिन्न राजनीतिक परिवर्तनको साक्षी बनेको स्थल पनि हो र विभिन्न घटनाक्रमको साक्षी बसेको बनेको स्थल पनि भएको नाताले त्यहाँ हुने औपचारिक कार्यक्रम दिउँसो 2 बजे शुरू हुनेछ र आज दिउँसो 2 बजे महाधिवेशनको उद्घाटन सत्र शुरू हुने भनेर नेपाली कंग्रेसले पहिले नै जानकारी गराइसकेको छ। र महाधिवेशनको उद्घाटन सत्रमा अन्य पार्टीका यो राजनीतिक कल्चर पनि छ नेपालको, सबै पार्टीका शीर्ष नेताहरूलाई आमन्त्रण गर्ने र त्यही अनुसार आएर सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ। त्यसै गरी आज दिउँसो 2 बजे उद्घाटन पछाडि आज पहिलो दिन उद्घाटन सत्र मात्रै हुनेछ भने बन्द सत्रका कार्यक्रमहरू भोलि बाट शुरू हुनेछन्। त्यो पनि खुला मञ्चमै जर्मन प्रविधिका प्रिफाबहरू राखेर अहिले चाहिँ त्यहाँ एउटा अस्थायी संरचनाहरू खडा गरिएको छ। त्यही एउटा हलमा 2500 मान्छे प्रतिनिधिहरू अट्ने गरी 5 हल बनाइएको छ। त्यसैमा चाहिँ बन्द सत्रका विभिन्न सेसनहरू शुरू हुनेछन् भने सामूहिक छलफल गर्नुपर्ने अवस्था आएमा त्यही गरिनेछ भन्ने गर्ने व्यवस्था यति बेला नेपाली कंग्रेसले मिलाएको भनेर हामीलाई पनि जानकारी गराएको छ। हिजो हामी खुला मञ्चको त्यो वस्तुगत अवस्था हेर्दा पनि त्यहाँ टेन्टहरू बनाइराखेको, कुर्सीहरू राखिराखेको र अहिले डेकोरेसनको काम चाहिँ हिजो रातिसम्म चलिराखेको थियो र अहिले त्यो चाहिँ अन्तिम चरणमा छ।
1: मुकुजी, योभन्दा अगाडिका चौधौं महाधिवेशनहरू हेर्ने हो भने र त्यहाँ सहभागी प्रतिनिधिहरू हेर्ने हो भने अधिकांश उमेर पाकेका पाका प्रतिनिधिहरू मात्रै देखिन्थ्यो। अहिलेको रूपान्तरण भएको काँग्रेस र सुधारिएको काँग्रेस भनेर गगन थापाको विशेष महाधिवेशनबाट नेतृत्व आइसके पछाडि अहिले युवा पुस्ताको पनि ठूलो आकर्षण रहेको छ। युवा पुस्ता 22-23 वर्षका 21 वर्षका युवाहरू पनि महाधिवेशन प्रतिनिधिहरू बनेर त्यहाँ आइराखेका छन्। यो सिनारियोले चाहिँ गर्दाखेरि त्यहाँ कस्ता खालका कुराहरूमा बहस छलफल बढी केन्द्रित देखिने के अनुमान गर्न सकिन्छ, कसरी लिन सकिन्छ अहिलेको यो युवा पुस्ताको यो आकर्षणलाई?
3: अहिले नेपाली कंग्रेसको गत पुसमा भएको विशेष महाधिवेशन पछाडि गगन थापा नेतृत्वको कार्य समिति आइसके पछाडि युवाहरूको आकर्षण अलिकति बढेको भन्ने किसिमले हामीले बुझ्न सक्छौँ। किनभने विशेष महाधिवेशन पछाडि आएको नेतृत्व र त्यसपछि गत फागुनमा भएको आम निर्वाचन, त्यसपछिका घटनाक्रमहरू र अहिलेसम्मको अवस्थाहरूलाई हेर्दाखेरि यति बेला नेपाली कंग्रेसमा अलिकति युवाको प्रभाव बढ्दै गएको, वर्चस्व बढ्दै गएको देखिन्छ। र सँगसँगै अब झण्डै यो महाधिवेशनमा 7,500 भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन लाग्नु भएको छ र उहाँहरूमध्ये अहिले त केन्द्रीय कार्य समितिमा 21 युवाहरूलाई नै क्लस्टर राखेर केन्द्रीय समितिमा इन्ट्री गराउने भनेर जुन किसिमको विधानमा व्यवस्था गरिएको छ त्यसले गर्दा त अहिले सहभागिता मूलक मात्रै होइन कि नेतृत्व गर्ने तहमा सम्ममा युवाहरूको प्रतिनिधित्व पुगेको छ। यसले चाहिँ युवाहरूमा एउटा सकारात्मक ऊर्जा, राजनीति प्रतिको चेत, विद्रोहका कुराहरू उहाँहरूले गर्नुहुन्छ। अब चाहिँ अब नेतामुखी होइन कि हामी जनतामुखी काममा केन्द्रित हुनुपर्छ भन्ने खालको चाहिँ महाधिवेशन प्रतिनिधिहरूको एउटा मनोभावना पाइन्छ। र सँगसँगै अहिले एउटा अचम्मको कुरा चाहिँ के छ भने जति महाधिवेशन प्रतिनिधि बन्नुभयो अहिले चाहिँ त्यहाँ गएर सोध्दै गर्दा चाहिँ झन्डै 90% चाहिँ म पनि केन्द्रीय कार्य समितिको उम्मेद्वार हो है भन्दै गर्दा र हिजो मात्रै निर्वाचन समितिको एउटा सर्कुलर पनि फेरि पुनस्मरण गराइएको भनेर हिजो बेलुका पार्टी कार्यालयको आधिकारिक फेसबुक पेजमा अध्यावधि गरिएको थियो। यदि तपाईँ केन्द्रीय कार्य समितिमा अथवा कुनै पदमा तपाईँ प्रतिस्पर्धा गर्नुहुन्छ भने त्योभन्दा तल्लो पदमा तपाईँ स्वत अयोग्य हुनुहुन्छ है भनेर एउटा चाहिँ सम्झाइदिएपछि चाहिँ अलिकति उम्मेदवारीको संख्या चाहिँ घट्न सक्छ। तर कहाँ उत्के सबैले चाहिँ आफूलाई उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने, भेटघाट गर्ने, अहिले सुन्धारा बाग बजार त्यसपछि ठमेल क्षेत्रहरूमा चाहिँ काङ्ग्रेसको प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ।
1: अब यो कंग्रेसको त एउटा रोग भनौँ कि बानी भनौँ, ओडामा हुँदाखेरि सबैलाई क्षेत्रीय प्रतिनिधि चाहिने, जिल्लामा आइसकेपछि सबैलाई महाधिवेशन प्रतिनिधि चाहिने र केन्द्रमा गइसकेपछि केन्द्रीय सदस्य चाहिने, त यो त पहिलेदेखिकै समस्या हो। अन्त्यमा मुक्तिजी, गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको यो नेतृत्वले यो महाधिवेशन गर्दै गर्दाखेरि अर्को शेरबहादुर देउबा नेतृत्वको एउटा समूहले नियमित महाधिवेशन भनेर असोजको 16 गतेदेखि ओडाका अधिवेशनहरू केही ठाउँहरूमा शुरू गरे।

0: भनिरहेका ठाउँमा जुन दिन यहाँ उहाँको निवासमै गएर निम्तो दिएको खबरहरू आएको थियो र उहाँ भेट्न जाँदाखेरि उहाँले भेट पाउनु भएन र निमन्त्रणा पत्र त्यही छोडेर आएको भन्ने खबरहरू आएको छ र अहिले अब खुला मञ्चमा 15 महाधिवेशन त्यसपछि गएर अर्को वडा अधिवेशन जुन चलिराखेको छ त्यसलाई चाहिँ आम मानिसहरूले चाहिँ नेपाली कङ्ग्रेसभित्रको गाई जात्रा भनेर पनि टिप्पणी गर्छन् अमरजी. सँगसँगै अहिले चाहिँ यो झन्डै 90% प्रतिनिधिहरू यो खुला मञ्चमा आजबाट सुरु हुन लागेको महाधिवेशनमा केन्द्रित भइरहेकाखेरि सीमित व्यक्तिहरूको त्यो एउटा अहिले आफूहरूलाई अस्तित्वको लडाइँमा उहाँहरू हुनुहुन्छ. उहाँहरू चाहिँ अदालतमा देखाइराख्नु भएको छ. अदालतको निर्णय आएपछि सबै कुरा मिल्छ भन्ने खालको एक खालको सामान्य चिया चर्चा मात्रै छ अमरजी. अर्को महाधिवेशनको विषयमा चाहिँ
1: हस् महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
0: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो पत्रकार मुक्ति बाबु रेग्मी. नेपाली काँग्रेसको 15 महाधिवेशन आजबाट काठमाडौँमा शुरू हुँदैछ. त्यसका बारेमा हामीलाई जानकारी दिँदै खबरको सिलसिला जारी नै छ. अहिलेका लागि छोटो विश्राम.
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा.
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू.
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा.
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार.
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार.
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच. फोन नम्बर 082-63-218.
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ. नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाड़जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ.
6: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु. सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ. फोन नम्बर 082-560-734 र 082-560-138.
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा. यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ. थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-563-509 र मोबाइल 98453-0653.
12: अब अन्य खबर प्रसंग. कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही दाङको 15 वार्षिक साधारण सभा हिजो घोराहीमा सम्पन्न भएको छ. संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो. कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, जिल्ला सहकारी संघ दाङका लेखा सुपरिवेक्षण समितिका संयोजक होमलाल भूषाल, जिल्ला बचत तथा सहकारी संघ दाङका सचिव रामकृष्ण आचार्य, संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बालचन्द्र शर्मा, सल्लाहकार ध्रुवराज पौडेल, शेर सदस्य नरेन्द्र केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो. साधारण सभा संस्थाका विभिन्न प्रतिवेदन प्रस्तुत गरिएको थियो. संस्थाका सचिव विमल योगीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक हरिहर आचार्यले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक ईश्वरी प्रसाद आचार्यले ऋण उपसमितिको प्रतिवेदन तथा शिक्षा उपसमितिका संयोजक केशव रिजाले शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो. साधारण सभाको अवसरमा संस्थामा नियमित बचत गर्ने

0: एसी परीक्षा उत्कृष्ट विद्यार्थी नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो। संस्थाको उपाध्यक्ष चन्द्रावती भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले सहकारीको दिगो विकास, सदस्यको आर्थिक सशक्तिकरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड़ दिएका थिए।
1: तुलसीपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा R3P756 नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वड़ा नम्बर 18 का तेज बहादुर डागीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका डागीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका 18 चौवाखोलामा शनिबार बिहान दुईवटा मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो। संचार डेस्कबाट यो खबर लिएका छौं।
0: बीएसबी ग्रुप अफ कम्पनी पावर्ड बाई काइचो ग्रुपले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ। ग्रुपले हिजो कोराहीमा एक कार्यक्रमको आयोजना गरी स्वचालित चिया कफी बनाउने मेसिन, स्मार्ट सिप, सार्वजनिक सूचना प्रणाली, प्रचार प्रसार गर्ने मेसिन, एड स्पेयर क्विक कल, सेनिटरी प्याड उत्पादन तथा डिस्पोजल मेसिन, मानिसको मृत्यु भइसकेपछि शव भण्डारण गर्ने मेसिन लगायतका सामग्रीहरू सार्वजनिक गरेको हो। पाँच वर्ष अघि स्थापना भए दाङमा दर्ता रहेको ग्रुपले रूपन्देहीको बुटोलमा उद्योग स्थापना गरी विभिन्न आधुनिक प्रविधिमा आधारित सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएको बीएसबी ग्रुप अफ कम्पनीले बताएको छ। ग्रुपले उत्पादन गरेका सामग्री, त्यसको उपयोगिता, यसले मानिसको जीवनशैलीमा ल्याउने सहजताका बारेमा युवा उद्यमी विवेक पाण्डे, सुजन पौडेल र भूपाल खतिवड़ाले जानकारी गराउनु भएको थियो। बीएसबी ग्रुपका अभिभावक तथा ज्येष्ठ नागरिक सरकार केन्द्र दाङका अध्यक्ष भूपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले युवा उद्यमीहरू स्वदेशमै केही गर्ने सोच, स्वरोजगार बनी रोजगारी प्रदान गर्ने योजना निकै प्रभावकारी रहेको भन्दै युवाहरूको यो प्रयासलाई स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो।
1: तुलसीपुर उपमहानगरपालिकामा कार्यरत पशु प्राविधिक कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम शुरू भएको छ। पशु स्वास्थ्य तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। कृषि विकास समितिका संयोजक लक्ष्मण चौधरीको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो। स्वास्थ्यमा आएको समस्याका कारण नगर प्रमुख खड्का कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो। उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्काले विगतमा पशु तथा कृषि क्षेत्रमा गरिएका कामका कारण किसानमा स्थानीय सरकारप्रति विश्वास बढ़दै गएको बताउनुभयो। पशु बचाउन र संक्रमणको रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि किसानको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो। आजको अनलाइन खबरबाट यो समाचार लिएका छौं। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
11: खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
13: समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशनको आज दिउँसो 2 बजे काठमाडौँ खुला मंचमा उद्घाटन हुने नेपाली कांग्रेसले जनाएको छ। उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। महाधिवेशनको तयारीबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता चालिसेले महाधिवेशनको आवश्यक तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ पुग्ने क्रम जारी रहेको बताउनुभयो। महाधिवेशनमा झण्डै 7500 महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन् भने हिजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। आजको उद्घाटन कार्यक्रमपछि भोलि र पर्सी बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्नुहुने तालिका छ। बन्द सत्रमा पेश हुने प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई 3 फरक हलमा छलफल र हरेक हलमा एक रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको प्रवक्ता सालिसेले बताउनुभयो। यस्तै निर्वाचन समितिले भोलि अपराह 2 बजेदेखि बेलुका 6 बजेसम्म नयाँ नेतृत्वका लागि उम्मेद्वारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिको हिजो बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरेको छ। रासोपा सभापति रवि लामिछानेको सभापतित्वमा हिजो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। रासोपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बु, रहवर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी लहजोम र जनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। सो समितिमा पार्टीका सबै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढ़ी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आ आफ्नो स्थायी घर फर्कने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप थप बढ़न थालेको छ। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको छ। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारी साधनको अवस्था, भाड़ा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्। यात्रुलाई तोकिएको भाड़ा मात्र तिर्न र आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हिजो हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2055लाई संशोधन गर्न बनेको विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 अनुदान उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी फ्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी प्रस्थान गर्नुभएको छ। फिजी र टुभालुमा यही अक्टोबर 5 र 6 तारीखमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। बाढ़ी पहिरोका कारण 6 दिनदेखि अवरूद्ध बेसीसर चामे सड़क सञ्चालनमा आएको छ। नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसीसर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। हालैको वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 तल्लो ज्यामिरे स्थित गरगरे बस्तीमा जमीन भासिएपछि स्थानीय जोखिममा परेका छन्। बस्ती नै चिरा परेपछि त्रसित बनेका स्थानीयहरू सुरक्षित स्थानान्तरण र उद्धारको पर्खाइमा छन्। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
7: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 स्थित तल्लो ज्यामिरेको गरगरे बस्ती भूक्षयका कारण उच्च जोखिममा परेको छ। भिरालो जमिनमा रहेको बस्तीमा एकाएक जमिन फाट्ने, चिरा पर्ने र भूभाग सर्ने क्रम बढ़ेपछि करिब 90 घर परिवार त्रसित बनेका छन्। जमिन फाट्ने र घरहरू चर्कने क्रम बढ़ेपछि 30 वर्षदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरू अहिले पिचल्लीमा परेका छन्।
14: वर्षातको बेलामा दसैँको नजिकैको बेलामा यसरी घरहरू गोडहरू सबै यो डाँडै बगेर लडिरहेको अवस्थामा चाहिँ अहिले तुरुन्तै बस्नको लागि तुरुन्तै तत्काल घर सारेर बस्नको लागि एउटा ठाउँ चाहिँ व्यवस्था गरेर बस्नु पायो भनेदेखि ओदलाएर बस्नको लागि
7: डरै डरमा बस्न बाध्य स्थानीय वासीहरूको स्थायी बसोबास र सुरक्षाको प्रश्न गम्भीर बनेका बेलामा जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा राख्न स्थानीय सरकार र जनप्रतिनिधिहरू अहिले प्रभावितहरूको राहत र अस्थायी आश्रय स्थलको प्रबन्ध मिलाउन खटिरहेको उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनुभयो।
15: यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ यो विषयमा सबै निकायहरू लाएर जनतालाई चाहिँ सुरक्षित स्थानमा चाहिँ बसोबास गर्ने वातावरण बनाउनको निमित्त स्थानीय तहको सरकारले खेल्नुपर्ने भूमिका कुनै कसर बाँकी नराखिकन खेल्ने कुरा पनि मैले यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।
7: घटनास्थलको निरीक्षण गर्नुभएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि अवस्था निकै गम्भीर रहेको र प्राविधिक टोलीसँग समन्वय गरी तत्काल स्थायी वा दीर्घकालीन स्थानान्तरणको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाउनु भएको छ।
16: हामीले जानकारी पाउने बित्तिकै बासिन्दालाई सुरक्षित स्थानमा बस्नको लागि हामीले सूचना जारी गर्यौं। तर के छ भन्दाखेरि अब यसमा मानव बस्नलाई अथवा मानव बस्न योग्य अहिले हाम्रो नागरिकहरू यहाँ बस्न योग्य अवस्था देखिँदैन। अब यसलाई चाहिँ यो ठाउँ यति यति ठूलो एरिया ओडाको एउटा एरिया चाहिँ यसलाई तत्कालै इस्यू गर्नुपर्ने भन्ने स्थलगत अनुगमन गरेर अनि जिल्ला विद्युत व्यवस्था समितिको निर्णय गरेर हामीले केन्द्रमा पठाउनेछौँ।
7: पुस्तौ पुरानो थाकथलो एकाएक चिरा परेपछि ज्यामिरे वासीहरू अहिले बास र भविष्यको चिन्तामा छन्। यस्तोमा तत्कालको उद्धार र राहतसँगै वैज्ञानिक अध्ययन सहितको दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरूरी देखिन्छ। रेडियो नेपालका लागि विश्वराम अधिकारी मकवानपुर।
13: राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताउनुभयो। सभामुख लोभ प्रसाद अरियालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनु भएको छ। ज्यापू समाज यलद्वारा हिजो ललितपुरमा आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति सम्पदा तथा विभिन्न सामाजिक र राजनैतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसून हिजो नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसून बाहिरिएको जनाइएको छ। भूगर्भविदहरूको टोलीले हिजो म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन शुरू गरेको हो। नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा शुरू हुन लागेको 15 राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारी साधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुल्ला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अण्डरग्राउण्ड माइती घरदेखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भ्रकुटी मण्डपभित्र पनि केही सवारी साधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 का 36 वर्षीय सुरेश विसी, कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय कृष्ण कनौजिया, जाजरकोटको वेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्वतको कालीगण्डकी नदीमा हालै आएको भीषण बाढ़ी र जिल्लाकै विभिन्न ठाउँमा गएको सुक्खा पहिरोका कारण जनजीवन कष्टकर बनेको छ। बाढ़ीले तटीय बस्तीमा करोड़ौं रूपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
17: बाढ़ीले तटीय बस्तीमा करोड़ौं रुपियाँको क्षति पुर्याएको केही दिन नबित्तै विभिन्न ठाउँमा पहिरो खस्ता स्थानीय थप त्रसित बनेका छन्। असोज 10 गते राति आएको बाढ़ीबाट जलझला गाउँपालिका 8 फर्सेमा मात्रै 66 घर पूर्ण रूपमा र 36 घर आंशिक रूपमा क्षति भएको प्रारम्भिक विवरण छ। बाढ़ी र पहिरोका कारण घरवास गुमाएका परिवार अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन्। जलझला गाउँपालिका 8 फर्सेका वडा अध्यक्ष हरि विकास जीसी
18: उहाँहरू सबै सुकुम्बासी भएको अवस्था छ। त्यसमा म पनि पर्छु है, म मेरो पनि घर लगिसकेको अवस्था छ। सिएम भोटेकोसीको जस्तै भएको छ यो, तर हामीले बेलैमा भोटेकोसीको सम्झेर हामीले यस्तै हुन्छ भनेर हामीले पहिल्यै मानवीय क्षतिहरू दिएन, सुरक्षित स्थानमा लगेर राखियो जोगाइयो। अब सरकारले गर्दी र दात्री निकायहरूले कुनै राहत दिने उद्धारहरूले अब उहाँहरूलाई पुनर्वासको लागि व्यवस्था गर्न अति आवश्यक छ। दसैँ चाडबाडको मुखमा
17: भारीबाट फर्से क्षेत्रमा करोड़ौं रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जलझला गाउँपालिकाले जनाएको छ। सड़क घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि पालिकाले उद्धार राहत तथा पुनर्स्थापनाका कामलाई अगाडि बढ़ाएको बताउनुहुन्छ जलझला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
19: सबै घर त पुरै पूर्ण ध्वस्त भइसक्यो, त्यो अरू झुन्डिएको घर पनि त्यो अब बनिसकेको छैन। त्यहाँभन्दा माथि अगाडि यो अब कटिङ बढ्दै जाँदाखेरि अब अझ कति के हुन्छ, यो जुन हिसाबले चाहिँ अहिले यो गण्डकीले काट्दैछ, यो काट्दै अब अगाडि बढ्दै जाँदा यो अहिले यो हाम्रो कालीगण्डकी कोरिडोरको यो बाटोसम्म आउने जतिखेर यहाँदेखि तलसम्मको धेरै घरहरू चाहिँ उच्च जोखिममा रहेको।
17: यता फलेवास नगरपालिका 8 थाना मौलामा पनि पहिरोको जोखिम बढेको छ। 20 भन्दा बढी घर बस्नै नमिल्ने गरी पहिरोको जोखिममा रहेको जानकारी दिनुहुन्छ वार्ड अध्यक्ष मन बहादुर कुवर।
20: 7 घर कालामाडामा 3 घर जोखिम अवस्थामा छन्। चारैतिरबाट पहिरो ले घेरिएको छ। घन्टरी महाशिला जोड्ने दुईपालिका जोड्ने मोटर बाटो पनि पूर्ण क्षति छ।
17: बाढ़ी र पहिरोले सड़क पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। मध्य पहाड़ी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा पर्वतसही बागलुङ म्याग्दी र मुस्तान तर्फको यातायात प्रभावित भएको छ। मालडुङ्गाको पुलमा समेत क्षति पुगेपछि आवत जावत थप कठिन बनेको छ। बाढ़ी प्रभावित परिवारको तत्कालीन र दीर्घकालीन आवास व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने साथै जिल्लामा बाढ़ीले पुर्याएको क्षतिको विवरण संसदमा जानकारी दिँदै तत्काल राहत र पुनर्स्थापनाको माग गर्नुहुन्छ सांसद सागर भूषाल।
21: अन्नपात र पशु चौपाया बगेका छन्। त्यहाँको अवस्था हेर्दा लाग्छ बाढ़ीले घर मात्र बगाएको छैन, मानिसको वर्षौंको जीवन बगाएको। एकै रातमा पसल घर र वर्षौंको कमाई गुमाएका ती परिवारलाई हेर्दा मन थामडंगारो हुन्छ। त्यसैले सरकारसँग मेरो जोरदार माग छ, घरबार विहीन परिवारलाई तत्काल राहत, सुरक्षित आवास र क्षतिपूर्तिको व्यवस्था गरियोस्।
17: बाढ़ी र पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारले तीव्र पहल गर्नुका साथै क्षतिग्रस्त सड़क तथा पुलको तत्काल पुननिर्माण सँगै जोखिममा रहेका बस्तीको दीर्घकालीन संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
13: अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ़दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड़ ब्यारेल कच्चा तेल तथा डिजल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ़दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो।
22: गत हप्ताको बाढ़ी पहिरोका कारण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। बाढ़ीबाट 266 मेगावाट क्षमताका 3 निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने 216 मेगावाटका 8 आयोजनाको विद्युत राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ। बाढ़ीका कारण 66.3 मेगावाट क्षमताको मध्ये कालीगण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढ़ी क्षति पुगेको छ। निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी, वर्कसप लगायतका संरचनामा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेबीले जानकारी दिएको छ। त्यस्तै प्रशान्त लाइनको टावर र तार बाढ़ीले बगाएपछि म्याग्दी र मुस्ताङका 176 मेगावाट क्षमताका 6 जलविद्युत आयोजना बन्द भएका छन्। बाढ़ीका कारण नारच्याङमा रहेको 5 मेगावाट क्षमताको गलेम्दी खोला, 42 मेगावाट क्षमताको मिश्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 1, 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना पनि बन्द भएका छन्। बाढ़ी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन 100 मेगावाट क्षमताको कालीगण्डकी गज र 9 मेगावाट क्षमताको सुपर घलिम्दी खोला जलविद्युत आयोजनाको पनि निर्माण कार्य प्रभावित भएको छ। नेपालमा यही असोज 19 देखि 25 गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ। धितोपत्र बजारका नियामकहरूको अन्तर्राष्ट्रिय संस्था आईएसको आह्वानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्तर्गत देशका विभिन्न भागमा धितोपत्र बजारका लगानीकर्ताहरूका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्दर्भमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरूका लागि 10 बुँदे सुझाव प्रकाशित गरेको छ। बोर्डले सुझाव प्रकाशित गर्दै आफ्नो प्रतिफलको लक्ष्य र जोखिम वहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण गरेर लगानी गर्न सुझाएको छ। बोर्डले अध्ययन गरेर मात्र लगानी गर्न पहिले आफ्नो आपतकालीन बचत छुट्याउन र सानो सानो बचत रकमबाट लगानीको शुरूआत गर्न समेत आग्रह गरेको छ।
0: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरीदेखि उपचार गर्ने,
1: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
23: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
24: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
25: मम्मी मम्मी दाँत दुख्यो।
26: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
27: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
28: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने डीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
26: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको डीआर डेन्टल घोराईमा
28: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
24: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
29: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
30: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
28: सम्पर्क फोन नम्बर 082-595-222।
26: जुरोट टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
31: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
32: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
31: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
33: शुद्ध महका लागि कहाँ जाने त?
34: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
33: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
35: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
36: सम्पर्क मोबाइल नम्बर 985-78-31-840 र 98-78-20-440।
35: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
37: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
38: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
37: उपलब्ध। शल्यक्रियाहरू,
38: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
37: बालबालिकाको न्युरो सर्जरी,
38: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
37: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
38: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
37: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
3: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
4: के हुनु नि?
3: बिहे भएको छ, 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलिनु। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
38: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
37: हाम्रा सेवाहरू:
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
37: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
37: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
37: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
37: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
37: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
37: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
37: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
33: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
7: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
8: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्

0: काख औषधि गर्न जानु भनेको मान्ने हैन?
1: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन?
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
0: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
11: फोन नम्बर 082-5-62-6-01, 98-5-78-35-990, 98-5-78-31-6-84।
12: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दाङको देवखोरी स्थित देवखोरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले रंगशालाको अवलोकन तथा निरीक्षण गर्नुभएको हो। रंगशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुग्नु भएको थियो। सो अवसरमा उहाँले स्थानीय खेलाड़ीहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो। मन्त्री पोखरेलसँगै उहाँका प्रमुख सल्लाहकार शैलेन्द्र झा सहित मन्त्रालयको उच्च स्तरीय टोली पनि रंगशाला निरीक्षणमा सहभागी भएको थियो। दशैं तिहार लगायतका ठूला चाड़पर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। चाड़पर्वको समयमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढ़ी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाड़पर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम शुरू भएसँगै काठमाण्डुका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाड़पर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप थप बढ़न थालेको छ। उहाँले उपत्यकाबाट देशको विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन संचालनको तयारी गरिएको छ। चाड़पर्वमा यात्रुको अत्याधिक चाप हुने भएकाले टिकट बिक्री सवारी साधनको अवस्था भाड़ा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्। यात्रुलाई तोकेको भाड़ा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ। चाड़पर्वमा घर फर्किने यात्रुले अग्रिम रूपमा टिकटको व्यवस्था गर्न सवारी साधनको अवस्था बुझेर यात्रा गर्न तथा यात्राका क्रममा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मञ्चमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि र पर्सी हुनेछन्। त्यसपछि असोज 21 र 22 गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। 15 महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुने भएको छ। कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोराही दाङको 15 वार्षिक साधारण सभा हिजो गोराहीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा गोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, जिल्ला सहकारी संघ दाङका लेखा सुपरिवेक्षण समितिका संयोजक होमलाल भूषाल, जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका सचिव रामकृष्ण आचार्य, संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बालचन्द्र शर्मा, सल्लाहकार ध्रुवराज पौडेल, शेर सदस्य नरेन्द्र केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभामा संस्थाका विभिन्न प्रतिवेदन प्रस्तुत गरिएको थियो। संस्थाका सचिव विमल योगीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेशन समितिका संयोजक हरिहर आचार्यले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक ईश्वरी प्रसाद आचार्यले ऋण उपसमितिको प्रतिवेदन तथा शिक्षा उपसमितिका संयोजक केशव रिजाले शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसैबीच हिजो हामीले सहकारीमा जोड़िएका केही नागरिकहरूलाई, सहकारीमा जोड़िएका सदस्यहरूलाई कस्तो फाइदा पुगेको पाउनुहुन्छ भनेर सोधेका छौं।
1: मेरो नाम होमलाल भूषाल, म जिल्ला सहकारी संघ लिमिटेड गोराई दाङको लेखा सुपरिवेक्षण समितिको संयोजक हुँ। अहिले सहकारी संस्था अधिराज्यभरि नेपालभरि नै लगभग 32,000 प्लसको संख्यामा रहेका छन् र अहिलेको तथ्याङ्क अनुसार बोल्दा करिब 1 करोड शेयर सदस्यहरू हाम्रो यो सहकारी क्षेत्रमा आबद्ध हुनुहुन्छ र अहिले सरकारले 3 खम्बे अर्थनीतिमा सबै सहकारीलाई आर्थिक क्षेत्रका 3 खम्बा मध्ये एउटा खम्बा मानेको र त्यो खम्बामा अरू सेवा सुविधाहरू सीमित भए पनि जनसंख्याको हिसाबले चाहिँ करिब 35% जनसंख्या अहिले सहकारीमा आबद्ध हुनुहुन्छ र उहाँले आर्थिक क्षेत्रका धेरै कुराहरूमा उहाँले फाइदा पाउनु भएको छ। व्यक्तिगत रूपमा व्यक्तित्व विकासको सिलसिलामा उहाँहरूले फाइदा पाउनु भएको छ शेयर सदस्यहरूले। त्यस्तै आर्थिक फाइदाहरूमा पनि उहाँहरूको राम्रो प्रगति भएको छ, जहाँ बैंकिङ सेवा सुविधा पहुँच पुग्न नसक्ने दूर दराजका ठाउँहरूमा सहकारीको शेयर सदस्य बनेर स्थानीय तहमा गाउँघर क्षेत्रबाटै उहाँहरूले आर्थिक प्रगति गर्ने अवसर प्राप्त गर्नुभएको छ र त्यसै गरी आफ्नो व्यक्तित्व विकास, नेतृत्व विकास, त्यसपछि गएर नेतृत्व गर्ने क्षमताहरूको विकास, सिप विकास र उद्यमशीलताको क्षेत्रमा पनि उहाँहरूको क्रियाशीलता बढेको छ। समग्र रूपमा सामाजिक रूपमा यसले फाइदा दिनुको साथसाथै आर्थिक अनुशासन, सामाजिक अनुशासन र एउटा जमघट हुने, सामूहिक रूपमा जम्मा हुने र त्यसलाई चाहिँ आर्थिक रूपमा रूपान्तरण गरेर आफ्नो जीविकोपार्जनका पाटाहरू, जीविकोपार्जनका क्षेत्रहरू चाहिँ अगाडि बढाउने ठूलो उपाध्येयता उहाँहरूले प्राप्त गर्नुभएको छ र अन्य व्यावसायिक क्षेत्रमा जस्तो भन्दा सहकारीमा अलिकति फरक हुन्छ। यसमा चाहिँ नाफाको केही हिस्सा पनि शेयर सदस्यहरूमा आफै बचत पनि फिर्ता हुने र त्यसबाट पनि फाइदा पाउने हुनाले कारोबारको फाइदाको साथसाथै उहाँहरूले चाहिँ त्यो नाफा पनि प्राप्त गर्न सकिरहनु भएको छ।
2: मेरो नाम माधव खनाल, म कलश 75 ऋण सहकारी संस्थाको अध्यक्ष तथा जिल्ला सहकारी संघ दाङको वरिष्ठ उपाध्यक्ष। सहकारी सम्बन्धी कुरा गर्नु पर्दाखेरि सहकारीमा सहकारी भनेको सदस्य मैत्री संस्था हो, सदस्यले बचत गर्ने र सदस्यले ऋण खाने संस्था हो र सदस्यले थोरै थोरै रकम जम्मा गरेर चाहिँ भोलि आफ्नो समस्या टाढलाई चाहिँ जग्गा धितो राखेर चाहिँ तपाईँको चाहिँ ऋण लिएर चाहिँ आफ्नो व्यवसाय, आफ्नो घर खर्च र आफ्नो पेसालाई चाहिँ सहज रूपमा सञ्चालन गर्न सक्ने उद्देश्यका साथ हामीले सहकारीहरूलाई चलाइरहेका छौँ। यही अनुसार जोडिएर चाहिँ सम्पूर्ण जनसमुदायहरूलाई सहकारीको माध्यममा जोडिएर आफ्नो चाहिँ समुदाय, घर र समाजमा चाहिँ परेका समस्याहरू समाधान गर्नको लागि चाहिँ लाग्नुहुन म विशेष अनुरोध गर्न चाहन्छु।
3: म रामकृष्ण आचार्य, म जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको सचिव। सदस्यहरू सहकारीमा आबद्ध किन हुने भन्ने कुराको इतिहास कोट्याउनु पर्दा समाजमा रहेको सामन्ती प्रथाबाट उन्मुक्ति पाउने र चाहिँ ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले बचत समूहहरूको विकास गरियो र पछि गएर बचत समूहहरूलाई ठूलो रूप दिने र त्यसलाई व्यवस्थित एउटा चाहिँ वैधानिक संस्थाको रूपमा विकास गर्ने क्रममा सहकारीहरूको स्थापना भएको र विकास भएको चाहिँ इतिहास छ। र सदस्यहरू सहकारी संस्थामा आबद्ध हुँदा पहिलो कुरा त सबै जमघट हुने थलोको रूपमा सहकारीलाई हेर्न सकिन्छ, जहाँ सहकार्य हुन्छ र त्यहाँ सानो सानो पुँजीहरू संकलन गर्ने र त्यहाँ एउटा कोष निर्माण गर्ने र त्यो कोषबाट सदस्यहरूलाई सुलभ रूपमा ऋण लगानी गर्ने र उनीहरूलाई उद्यमशील बनाउने र उनीहरूको घर खर्चको लागि आवश्यक पर्ने विविध कामको लागि चाहिँ ऋणहरू उपलब्ध गराउने कामहरू गरिन्छ र त्यसको अलावा सदस्यहरूलाई उनीहरूको क्षमता अभिवृद्धि गर्ने काम गरिन्छ ताकि उनीहरू भोलि बिहान नेतृत्वमा आउन सकुन् र सहकारिताको विकासको पाटोलाई चाहिँ टटकारो रूपमा त्यहाँ उठाइएको हुन्छ। उहाँहरूलाई चाहिँ सहकारीको विषयमा प्रशिक्षित गरिन्छ र सहकारीमा एउटा प्रजातान्त्रिक प्रणालीको परिपाटी हुनाले त्यहाँ एउटा प्रजातान्त्रिक अभ्यास पनि हुने गर्छ। सदस्यहरूले बचत गरे बापत बैंकमा भन्दा अधिकतम ब्याज पाउने अवसर रहन्छ र ऋण लिँदा ऋणमा पनि बैंकमा भन्दा सहज रूपमा ऋण लिन पाउने अवस्था रहन्छ र बचत तथा ऋणको कारोबार गरे बापत छुट्टै पैसा पनि त्यहाँ चाहिँ सदस्यहरूले फिर्ता पाउने हुन्छ र न्यून पुँजी भएको एउटा गरिब वर्गको मान्छे पनि कम पुँजीमा थोरै लगानी गरेर एउटा वित्तीय संस्थाको मालिक बन्न पाउने अवसर सहकारी संस्थामा मात्रै हुन्छ र सहकारी संस्थामा ग्राहक नभएर मालिक बन्ने अवसर हुन्छ।
4: मेरो नाम चन्द्रावती भण्डारी पौडेल हो, म कलश सहकारीको उपाध्यक्ष र जिल्ला बचत सहकारीको पनि कार्य समितिको सदस्य रहेको छु। सहकारीमा जोडिँदा सदस्यहरूलाई अब बैंकहरूमा जाँदा ठूलो ठूलो लगानी लगाउनु पर्यो, उहाँहरूले ब्याज धेरै तिर्नु पर्यो। सहकारीमा जोडिँदा सानो पुँजीमा पनि हामी जोडिन पायौँ, आबद्ध हुन पायौँ, थोरै पनि हामीले ऋण लग्न पायौँ। एउटा सहकारी भनेको के भयो, सहकार्य गर्दै जाने सदस्य मैत्री संस्था भयो। सदस्यहरू सबै सानातिना थोरै पैसाबाट भयो भने जोडिन सकियो, त्यही हुनाले सबै सदस्यहरूलाई एउटा सहकारी सहकार्य गर्दै लग्ने भावनाले सबै जोड्यौं, दुःख सुख बाँडौं, हातेमालो गरौं भन्ने सदस्य। सदस्यहरूलाई चाहिँ मैले सन्देश दिन चाहन्छु।
5: मेरो नाम गायत्री खनाल, म घोराई दुई रामपुरमा बस्छु। म यस कलश बचत ऋण सहकारी संस्थाको सञ्चालक सदस्य पदमा बसेर अहिले काम गरिरहेको छु। सहकारी भनेको बुढा बच्चा सबैलाई समेटेर लैजाने एउटा संस्था भनौँ, होइन संस्था नै हो। यसमा बैङ्कको पुँजीहरूलाई समेट्नु पर्दैन, आफ्नो एकदम सानो भन्दा सानो थोरै बचतले भए पनि भविष्यमा धेरै फाइदा होला, बुढेसकालमा एउटा सहारा बन्ला भनेर जोडिएको सहकारी संस्था हो। मेरो विचारमा त सहकारी संस्थामा सबैजना आबद्ध हुनुहोस्। बाल बच्चादेखि ल्याएर वृद्धसम्मलाई सबैलाई समेटेर महिला पुरुष नछुट्याएर लैजाने संस्था भनेकै सहकारी संस्था हो।
0: अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
2: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
3: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हातखुट्टा जिउ र जोड्नेहरू दुख्ने
2: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
3: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479157193 र 98128909028।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: एफएक्स सिनेमाज घोराइदस चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुई पेन्सन पट्टा
2: तपाईँको छलमा नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
1: चङ्गुल
3: विदेश नजानुस् न है मलाई छोडेर नै छन् बाबा
1: आचार्य
4: जब अन्यायले सीमा नाच्छ
1: बा एक एउटा
4: छोरी पनि ठुली भयो है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको
1: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ
5: तू गोवाका सबसे बडा हार्ड वर्किङ क्रिमिनल है
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
13: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
15: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
16: व्यवसायहरू होइन सिपहरूको व्यवस्था गर्न सक्यो भने चाहिँ त्यो आर्थिक रूपमा विपन्नहरूलाई पनि सहज हुन्छ कि जस्तो लाग्छ।
17: एकदम। अब परिवारको कुनै सदस्य बाढीमा गुमाएका मानिसका लागि पुनर्स्थापनाको अर्थ र आवश्यकता अरू भन्दा कसरी फरक हुन्छ?
16: अवश्य नै सर, त्यो त एकदमै फरक हुन्छ। जस्तै कसैको घर मात्र भत्कियो भने घरको मात्रै कुरा हुन्छ होइन, अर्को चाहिँ अब मानवीय क्षति नै भएको छ भने चाहिँ फेरि त्यहाँ मन नै भत्किएको अवस्था हुन्छ, सम्बन्ध टुटेको अवस्था हुन्छ। र परिवारमा जो कमाउने व्यक्ति नै यदि चाहिँ त्यसरी विपदमा परेर मृत्यु हुनु भएको छ भने त त्यो घर नै अस्त व्यवस्त हुन्छ, किनकि जिम्मेवारी लिएको व्यक्ति चाहिँ अब रहेन परिवारमा, त्यो भनेपछि उसको जिम्मेवारी कसले लिने त होइन? आर्थिकदेखि सामाजिकदेखि हरेक कुरामा चाहिँ जिम्मेवारीका कुराहरू, लालन पालन गर्ने कुराहरू, व्यवहारका कुराहरू चाहिँ जोडेर आउँछ। त्यही भएर उहाँहरूलाई चाहिँ अब विशेष खालको चाहिँ हामीले सेवा सुविधाहरू दिनुपर्छ।
17: जस्तो अब त्यसमा के के हुन सक्ला?
16: जस्तै त्यसमा चाहिँ अब आर्थिक सहयोगी हुन सक्छ होइन सर, आर्थिक रूपमा पनि हुन सक्छ अनि सामाजिक रूपमा पनि उहाँहरूलाई हामीले केही गर्न सक्यौँ भने चाहिँ सामाजिक रूपमा पनि आर्थिक पनि हामीले अलिक बढी सहयोग गरेर हुन्छ कि होइन, अर्को चाहिँ सामाजिक रूपमा पनि उहाँहरूलाई अगाडि ल्याउने। अनि यी सबै कुरामा चाहिँ हामीले विपदको कुरा गरिरहँदाखेरि चाहिँ यो सामाजिक सहभागितालाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ। अहिलेको हाम्रो एप्रोच भनेको चाहिँ अब टप टु बटन नहोइकन बटम टु टप हुनुपर्छ, किनकि जसलाई समस्या परेको छ उहाँहरूसँगै समाधानका उपायहरू हुन्छन्, त्यही भएर उहाँहरूको नलेजलाई पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ।
17: अब बाल बालिकाको पढाइ, वृद्ध वृद्धको हेरचाह र महिलाको सुरक्षा जस्ता विषयलाई चाहिँ अब यो पुनर्निर्माणको योजनामा कसरी समेट्नुपर्छ?
16: अब विशेष गरी विपदमा सबै नै प्रभावित भइराख्नु भएको हुन्छ, त्यसमा पनि अलिक बढी प्रभावित हुने भनेको चाहिँ वृद्ध वृद्ध, ज्येष्ठ नागरिकहरू, महिला र बालबालिका हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ अब महिला, ज्येष्ठ नागरिक र बालबच्चाको लागि चाहिँ विशेष किसिमको चाहिँ कार्यक्रमहरू सुरु गर्नुपर्छ कि जस्तो लाग्छ। जस्तै महिला केन्द्रित, ज्येष्ठ नागरिक केन्द्रित र बालबच्चासँग सम्बन्धित होइन, जस्तै स्कूल छुटेकाहरूलाई चाहिँ बालबच्चाहरूलाई स्कूलमै लगेर तुरन्तै अब पढाउनु भन्ने त नसकेला, तर त्यही नै केही राखेर पढाउन र केही विभिन्न खालको चाहिँ गतिविधिहरू गर्न सकिन्छ। र पछिल्लो समयमा भोटेपछि बाढीपछि जुन मैले एउटा देखिरहेको थिएँ भिडियोमा, एउटा कुन चाहिँ संस्थाले चाहिँ त्यो बच्चाहरूलाई जम्मा गरेर खेलौना खेलाउने र पढाउने पनि गरिरहेको छ। त्यो चाहिँ एकदमै खुसी लाग्यो मलाई, किनकि अब ठूलोबडा मान्छेलाई चाहिँ अलिकति घरको जिम्मेवारी लिएका मान्छेलाई चाहिँ घर भत्कियो के गर्ने होला भन्ने किसिमको तनाव हुन्छ भने त्यो बालबच्चालाई केही मतलब हुँदैन होइन, ऊ त आमासँग हिँडिरहेछ नि, उसको खेलौना हराएको पिर चाहिँ त्यो बच्चालाई हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ हामी यस्तो अवस्थामा विपदमा सबै नै पीड़ित भइरहँदाखेरि पनि महिला, ज्येष्ठ नागरिक र बालबालिकाको लागि चाहिँ विशेष खालको कार्यक्रम ल्याउन सक्यो भने क्षणिक होइन, ठूल्ठूला कार्यक्रम पनि चाहिएन, सानातिना खुसी भने सानातिनो कुराबाटै हुन्छ। त्यही कारणले गर्दा त्यस्तो खालको कार्यक्रम हामीले गर्न सक्यौँ भने चाहिँ विपदबाट पनि हामी बिस्तारै सहजै रूपमा चाहिँ हामी माथि उठ्न सक्छौँ, र यो भनेको त हाम्रो लर्निङ सिकाइको प्रक्रिया पनि हो, जसलाई हामी समाजशास्त्रमा सामाजिकीकरण भनेर भन्छौँ।
17: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी, बाढीपछि पुनर्स्थापना र पुननिर्माणका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। समाजशास्त्री प्राध्यापक सुनिता गाईसीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
18: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ।

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तु गोवाका सबसे बडा हार्ड वर्किङ क्यामेरालाई।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झ
3: इलेक्ट्रोनिक दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
0: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाले इलेक्ट्रोनिक घोराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: जस्तै अस्ति हामीले भोटेको सिबारीमा नि मैले एउटा इन्टरभ्यू सुनेको थिएँ. एकजना बाले के भन्दै हुनुहुन्थ्यो भने मेरो त दुनियाँ नै बगायो, म एउटा मात्र बाँचेको छु, अब मलाई फेरि त्यहाँ लराख्यो भने म बस्दिन, अब म त्यहाँ गएर बस्न सक्दिनँ, मेरो कोही पनि छैन भनिराख्नु भएको थियो.
2: यसमा दुइटै कुरा, एउटा त्यस्तो खालको पनि प्रतिक्रिया आएको, अब त्यो ठाउँमा गएर कसरी बस्ने, म कसरी निराउन सक्छु, म कसरी जीविका चलाउन सक्छु भन्ने पनि हुनुहुन्छ. अर्का थरी त होइन, म पहिला जहाँ थिएँ त्यही बस्नुपर्छ, म जन्मेको हुर्केको मैले चाहिँ जीवन निर्वाह गरेको ठाउँ त्यही हो, मैले अहिले पनि जीविका चलाउने ठाउँ आधार त्यही छ, अहिले छरछिमेकहरू त्यही छन्, त्यहीँ गएर बस्नुपर्छ भनेर भन्नेहरू हुनुहुन्छ. अब यसमा यो दुइटै कुरालाई चाहिँ सन्तुलन कसरी मिलाउने त्यसमा?
1: हजुर, अब यसमा चाहिँ जोखिम कतिको छ भन्ने कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ. कहिलेकाहीँ हामीले जे सोच्यो त्यो ठिक नहुन पनि सक्छ, फेरि उहाँहरू दुवै सही नै हुनुहुन्छ कि. मेरो थाकतलमा बस्छु भने त उहाँको अधिकारको कुरा हो, तर त्यसले भविष्यमा जोखिम कतिको छ त भन्ने कुरालाई चाहिँ हामीले अब एकदमै इन्टेन्सिभ रूपमा एनालाइसिस गर्नुपर्छ जस्तो लाग्छ. होइन, जोखिम एकदमै धेरै छ भने त हामी त्यहाँ बस्न सक्ने अवस्था रहँदैन. अब जोखिम कम छ भने चाहिँ केही सहज गर्न सकेला कि भन्ने कुरा चाहिँ हुन सक्छ सर.
2: हजुर, अब नदी किनारमा पहिले नै बस्ती र संरचना बनेका छन्, अब पुननिर्माण गर्दा जोखिमयुक्त ठाउँमा फेरि निर्माण नगर्ने नीति चाहिँ व्यवहारमा कतिको सम्भव हुन्छ?
1: अब व्यवहारमा भन्दा पनि कस्तो हुन्छ भने सर, कानूनले त ठ्याक्कै भन्न पाएर त्यहाँ नगरे भयो होइन भन्ने हुन्छ. जस्तै पहिला चाहिँ डाँडामा घर हुन्थ्यो, खेतीपाती बेसीमा हुन्थ्यो नि होइन. तर बाजेको पालामा डाँडामा घर थियो, बेसीमा खेत हुन्थ्यो, जनसङ्ख्या बढ्यो, समस्या पर्यो भनेर के हुन्थ्यो क्या, अब समस्या छ भनेर के हुन्थ्यो, बुझिहाल्छ तर बसिरहेछन्. तर अब त्यो कुरालाई चाहिँ अहिले चाहिँ हामीले त्यस्ता जोखिमयुक्त ठाउँमा चाहिँ नबस्नको लागि नै सरकारले योजना बनाउनु पर्छ. सरकारले योजना बनाएर कानून मात्रै भनेर मात्रै भएन, त्यसलाई व्यवहारिक रूपमा पनि विभिन्न खालको चाहिँ क्रियाकलापहरू हुनुपर्छ जस्तो लाग्छ यसमा चाहिँ.
2: हो, अब अघि नै तपाईँले भनिहाल्नुभयो, सुरक्षित बस्ती बनाउँदाखेरि स्थानीय मानिसले आफ्नो जमिन, समुदाय र पुरानो सामाजिक सम्बन्धलाई पनि ध्यान दिनुपर्छ भनेर होइन. मानिसलाई अर्को ठाउँमा सार्दा घर त दिन सकिन्छ होइन, तर उसको पुरानो समुदाय र सामाजिक सम्बन्ध चाहिँ कसरी जोगाउने यस्तो बेला?
1: भौतिक कुराले त केही हदसम्म मान्छेको खुसी चाहिँ फर्काउँछ सर, तर सामाजिक सम्बन्धमा चाहिँ अब नयाँ ठाउँमा एडजस्ट गर्नको लागि चाहिँ व्यक्ति आफैले पनि पहल गर्नुपर्छ कि जस्तो लाग्छ. जस्तै जात्रा पर्व रीतिथिति भक्तपुरमा पनि के अरे टुडी खेलमा डेउडा मनाउनेहरू हुन्छन् क्या सर, भनेको चाहिँ ठाउँ अनुसार बिस्तारै. फेरि मानिस भनेको चाहिँ कस्तो भने जहाँ जस्तो परिस्थिति छ बिस्तारै एडजस्ट हुँदै जानुपर्छ होइन. यस्तै हो भनेर पनि बसिरहनु हुँदैन, चोट त हुन्छ तर त्यसबाट चाहिँ बाहिर निस्किनु पर्छ जस्तो लाग्छ. त्यसको लागि व्यक्ति आफैले पनि पहल गर्नु पर्यो, स्थानीय सरकार राज्यले पनि त्यो खालको चाहिँ संरचनादेखि लिएर बनाउनु पर्यो.
2: यसरी बुझौँ, तपाईँले अघि नै भने जस्तो सम्भव छ भने त्यो समुदायको त्यो सामाजिक सम्बन्धलाई सँगसँगै पुनर्स्थापना गरौं होइन त. सम्भव छैन भने पनि पुनर्स्थापना भइसकेपछि व्यक्ति आफैले पनि अब त्यहाँ घुलमेल हुने र त्यो समाजलाई फेरि पहिले जस्तै चाहिँ चलायमान बनाउन सक्ने हुनुभयो.
1: त्यसको लागि चाहिँ सरलाई म सानो इक्जाम्पल दिउँ. जस्तै अहिले चाहिँ भक्तपुरमा विशेष गरी फल्चाहरू पार्टीहरू बनाइदिइरहेछ, त्यो पार्टीमा चाहिँ अब ज्येष्ठ नागरिकहरू बस्ने, केटाकेटीहरू खेल्ने त्यो ठाउँ एउटा भइरहेछ कि. त्यसले गर्दा चाहिँ विभिन्न खालको सामाजिक सिकाइहरू पनि पुरानो पुस्ताबाट नयाँ पुस्तामा सरिरहेको छ. त्यस्तो खालको वातावरण चाहिँ हामी बनाउन सक्यो भने अझ नयाँ ठाउँमा पनि उहाँहरूलाई चाहिँ एडजस्ट गर्न सजिलो हुन्छ कि जस्तो लाग्छ.
2: अब पुननिर्माणमा स्थानीय समुदायको सहभागिता चाहिँ किन महत्वपूर्ण हुन्छ, निर्णयमा उनीहरूलाई कति अधिकार दिनुपर्छ?
1: एकदमै महत्वपूर्ण हुन्छ यो प्रश्नमा चाहिँ. वास्तवमा स्थानीय व्यक्ति भनेको त्यहाँका जानकार विज्ञ हुन्छन् कि. बाहिरकाबाट आएकाहरूले चाहिँ अर्कै किसिमले चाहिँ उहाँहरूको सिचुएसन अनुसार प्लान पोलिसीहरू बनाउनुहुन्छ. वास्तवमा स्थानीय व्यक्तिहरू सहभागी भएका कार्यक्रमहरू नै अहिलेसम्म चाहिँ सफल भएका छन् र दीर्घकालीन दिगो पनि भएका छन्. त्यही भएर स्थानीय व्यक्ति भनेको चाहिँ त्यो ठाउँको लागि एकदम विज्ञ जानकार हुन्छन्. हामी भनिन्छ नि पढेर एक किसिमले हामी जान्छौँ भने पढेर पनि जान्ने व्यक्तिहरू भनेको चाहिँ लोकल पिपलहरू, स्थानीय जनसमुदाय नै हुन्. उहाँसँग भएको ज्ञान सिपका कुराहरू चाहिँ वास्तवमा अब किताबमा खोजेर पाइँदैन. त्यही भएर जति पनि यो नीति निर्माणका कुराहरू छ स्थानीय व्यक्तिलाई पनि सहभागिता गराउनु पर्यो. अनि अहिले देखिरहेको आएको चाहिँ कस्तो भने सहभागिता चाहिँ सक्रिय खालको हुन पर्यो, मिटिङमा गएर ताली बजाउने खालको मात्रै हुनु भएन, उहाँहरूका भनाइहरू उहाँहरूका आवाजहरू पनि त्यहाँ राख्न सक्ने खालको अवस्था चाहिँ हामीले सृजना गर्नुपर्छ। सक्रिय सहभागिताले मात्रै समस्यालाई समाधानतिर लान्छ।
2: अब माथिबाट योजना बनाएर स्थानीय आवश्यकता माथि लागू गर्ने र स्थानीय मानिससँगै योजना बनाउने प्रक्रिया बीच कस्तो फरक पर्छ?
1: स्थानीय व्यक्तिलाई सहभागी गरेर गराउँदाखेरि चाहिँ त्यो दिगो हुन्छ, त्यहाँको जियोग्राफिकल अवस्थादेखि लिएर के कस्तो छ सबै कुराहरू उहाँहरूलाई अलिक बढी थाहा हुन्छ। तर माथिबाट लाग्दाखेरि चाहिँ के कस्तो हुन्छ भने यो टप टु बटम र बटम टु टप भन्ने छ। अहिलेसम्म हामीले देखिरहेको चाहिँ बटम टप टु बटम छ। त्यो टप टु बटमले चाहिँ कस्तो हुन्छ भने हामी गुगलमा सर्च गर्दाखेरि त्यो ठाउँ कस्तो रहेछ, त्यहाँका मान्छे कस्तो रहेछन् भने तुरन्त थाहा पाउँछौँ कि त्यो अनुसारको हामी गरिरहेको हुन्छौँ। तर धेरथोर त्यहाँका मान्छेहरू ठुला बडाका कुराहरू पनि सुनेका हुन्छन्। त्यसले गर्दा त्यो माथिबाट लादेको भन्दा पनि स्थानीय मानिसलाई चाहिँ सक्रिय सहभागिता गरेर बनाउने चाहिँ जुन नीति निर्माणका कुराहरू छ त्यसले चाहिँ दिगो पनि ल्याउँछ नै। तर अहिले पछिल्लो समयमा हामी चाहिँ टप टु बटम भन्दा नि बटमबाट बिस्तारै टपतिर जाने हो कि भन्ने खालका विकासका योजनाहरू पनि देखिरहेछौँ हामीले सर।
2: सुनिता गाईसीजी, तपाईँ समाजशास्त्री हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, पढाउनुहुन्छ। आज हामी तपाईँसँग भुटेको सिट बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा ध्यान दिनुपर्ने कुरा बढी चाहिँ यो सामाजिक र सांस्कृतिक हिसाबले के कुरामा ध्यान दिने, पुनर्स्थापनामा जाँदा पुननिर्माणमा जाँदा भन्ने कुरा गरिरहेका छौँ। तपाईँले धेरै कुरा भनिरहनु भएको छ। भुटेको सिट क्षेत्रमा जलविद्युत, सड़क, बजार र अरू पूर्वाधार पनि छन्। अब पुननिर्माण गर्दा विकास र विपदको जोखिम बीच चाहिँ सन्तुलन कसरी मिलाउन सकिन्छ?
1: हजुर, अब यो प्रश्नमा चाहिँ जस्तै विकासले कतिपयले के भन्दो रहेछन् त भन्दा विकासले विनाश ल्याउँछ, होइन, डेभलपमेन्टभित्र पनि अन्डर डेभलपमेन्ट हुन्छ भनेको छ। तर वास्तव विकास चाहिँ जोखिम होइन आफैमा, तर हामीले त्यहाँको वातावरणीय अवस्थाहरू, त्यहाँको भौतिक संरचनाहरू, होइन, नदी किनारादेखि हरेक कुराहरू बुझ्न नसक्दाखेरि चाहिँ विकास गर्ने भनेर चाहिँ निर्माण गरेका संरचना यो परियोजनाहरूले चाहिँ अविकास निम्त्याइरहेछन्, मानवीय र भौतिक क्षतिहरू चाहिँ भइरहेको छ। त्यही भएर अब अहिले चाहिँ कस्तो हुनु पर्यो भन्दा जति पनि संरचनाहरू भत्किएका छन् त्यसलाई फेरि पुनर्निर्माण गर्दाखेरि चाहिँ त्यहाँको चाहिँ सामाजिक संरचना, त्यो सँगै चाहिँ वातावरणीय अवस्थाको बारेमा पनि हामीले बुझ्नु जरुरी छ जस्तो लाग्छ। त्यही भएर विश्वमा चाहिँ पहिला कुनै पनि कुराहरू गर्नुभन्दा अगाडि रिसर्चहरू धेरै हुन्छ, अनुसन्धानहरू धेरै हुन्छ, त्यो ल्याकिङ चाहिँ नेपालमा अलि भएको हो कि जस्तो पनि लाग्छ। अध्ययन अनुसन्धान कम हुनाले पनि त्यहाँको चाहिँ वस्तुस्थिति कस्तो छ भन्दा पनि ल मलाई यस्तो आवश्यक छ त्यहाँ यस्तो परियोजना गर्ने भनेर ती विकासका कुराहरू भइरहेको छ। त्यही भएर कतिपय अवस्थामा चाहिँ विकासले पनि विनाशका कुराहरू ल्याएको छ, होइन। बाटो बन्नु त राम्रो कुरा, तर बाटो बनेसँगै चाहिँ त्यहाँ चाहिँ बाढ़ी पहिरोका कुराहरू पनि भइरहेको छन्, परियोजनाहरूका कुरा पनि त्यस्तै छन्। त्यही भएर त्यहाँको चाहिँ वातावरणीय अवस्थाहरू विचार गरेर मात्रै अनि हामीले विकास निर्माणका कामहरू गर्यौं भने चाहिँ अझ राम्रो हुन्छ।
2: अब तपाईँले भने जस्तै विकासले विनाश पनि निम्त्याउँछ पनि भनौँ, त्यसमा विकास पनि विकासले विनाश पनि निम्त्याउँछ, विकासले जोखिम सृजना गर्न सक्छ भन्ने यो बहसलाई भुटेकोसीको सन्दर्भमा चाहिँ कसरी बुझ्ने, अलिकति भनिदिनुहोस् न।
1: भुटेकोसीको सन्दर्भमा बुझ्दाखेरि चाहिँ अब आवश्यकता पर्यो भनेर जति पनि मानिसहरू नदी किनारमा होइन बस्नु भएको छ, त्यो कारणले गर्दाखेरि चाहिँ जोखिम बढ्यो नि त, होइन, विपदमा चाहिँ धेरै मानिसहरू प्रभावित भयो। अहिले पनि हामीले धेरै देख्यौँ भने चाहिँ नदी किनारामा अथवा भिरालो जमिनमा मानिसको बस्तीहरू धेरै देखिन्छ, विभिन्न खालको परियोजनाहरू पनि त्यही स्थापना गरिएको हुन्छ, बाटो पुल निर्माण गर्दा पनि त्यही किसिमको देखिन्छ। त्यही भएर चाहिँ जोखिमलाई न्यूनीकरण गर्ने हो भने चाहिँ त्यहाँको वातावरणीय अवस्थादेखि लिएर ती कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि हामीले यो सन्दर्भमा चाहिँ बिस्तारै जनचेतनामूलक कार्यक्रमहरू पनि हामीले गर्न सक्यौँ भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ कि। कसैले त्यो नगर भन्यो भने मान्दैनन्, तर इतिहास यस्तो छ है भन्यो भने चाहिँ म त अवेर हुनुपर्छ, जीवन भयो भने मात्रै अनि मैले केही गर्न सक्छु नि, मान्छेको जीवन त एकदमै महत्वपूर्ण हुन्छ। त्यही कारण जीवन जोगाउनको लागि चाहिँ हामीले भौतिक संरचनाहरू निर्माण गर्दाखेरि अब जस्तै अहिले भुटेकोसीमा पनि जति पनि जलविद्युत आयोजनाहरू बगाइरहेछ, बाटो पुल बैङ्कदेखि होइन, अब फेरि पुनर्स्थापनाको कुरा गर्दा कहाँ चाहिँ बनाउँदा ठिक छ त, यहाँ के भइरहेछ त भनेर त्यसलाई चाहिँ एकदमै गहन रूपमा अध्ययन गरेर मात्रै स्थापना गर्दाखेरि अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ।
2: अब तपाईँले भने जस्तै यसमै जोड्दा सड़क पुल वा जलविद्युत आयोजना पुननिर्माण गर्दा चाहिँ तत्काल आर्थिक गतिविधि शुरू गर्ने दबाव पनि हुन्छ, होइन, दीर्घकालीन जोखिम पनि लाइन ध्यान दिनुपर्छ। अब त्यो दुईटै कुरालाई चाहिँ कसरी सन्तुलनमा राखिने र कसलाई प्राथमिकता दिने त्यसमा आर्थिक एउटा चाहिँ आर्थिक गतिविधि पनि सुरु गर्ने दबाव छ अर्को सँगसँगै तपाईले भने जस्तो दीर्घकालीन जोखिमलाई पनि ध्यान दिनुपर्ने छ
1: अब यो सन्दर्भमा चाहिँ जस्तै आर्थिक अवस्था पनि आर्थिक
2: गतिविधि
1: बढाउनु पर्यो अनि त्यो सँगै चाहिँ हामीले त्यहाँ भौतिक पुननिर्माण पनि गर्नु पर्यो होइन त्यो विषय एकदमै तादम्य मिलाउनको लागि चाहिँ स्थानीय मानिसहरूको पनि सहभागिता हुन पर्यो उहाँहरूका कुराहरू पनि सुन्नु पर्यो र त्यो सँगै चाहिँ अब पुननिर्माण त जरुरी छ यतिकै बाढी गयो भनेर छोडिराख्ने अवस्था त छ होइन त्यसलाई त केही न केही गर्नु पर्यो तर अब त्यो ठाउँ सुहाउँदो किसिमले चाहिँ आर्थिक क्रियाकलापहरू बढाउन जरुरी छ जस्तै अहिले जति पनि ब्याङ्कहरू बगायो होइन र त्यहाँको भौतिक संरचना त शून्यमै गयो नि त त्यो शून्यबाट माथि उठ्नको लागि त त्यहाँको अझ गहन अध्ययन गरेर अनि त्यसपछि मात्रै आर्थिक गतिविधिहरू चाहिँ अगाडि बढ्छ जस्तो
2: दीर्घकालीन जोखिमलाई नि ख्याल गर्दै आर्थिक गतिविधि बढाउने कुरामा चाहिँ प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्नुभयो सुनिता गाईसीजी अब यो सबैभन्दा महत्वपूर्ण कुरा पूर्व सूचना प्रणाली यसमा पनि के भयो भन्दाखेरि भोटेकोसी बाढीमा हामीले सम्झिँदाखेरि बाढी आउँदैछ भन्ने कुरो माथिल्लो भेगमा टिमुरेतिर अलिक कम जानकारी भयो होला त्योभन्दा तल्लो भेगमा त बाढी आउँदैछ भन्ने कुरो अलिकति केही समय अघि भन्ने पनि थाहा भएको थियो तर धेरैजनाले के गर्नुभयो भने बाढी त्योभन्दा पहिले नै आएको होइन तर कत्रो बाढी आउँदैछ भन्ने कुरा चाहिँ कसैले नि त्यहाँ पूर्व सूचनामा गएन बाढी आउँदैछ भन्ने कुरालाई सामान्य रूपमा लिँदाखेरि पनि जनधनको ठूलो क्षति अझ धन जनको चाहिँ भनौँ धनको त्यसै हुन्थ्यो होला तर खोलामा बाढी हेर्न जाने गर्दा फोटो खिच्दाखेरि पनि कतिपयको ज्यान गएको छ अब पूर्व सूचना प्रणाली भए पनि सबैभन्दा कमजोर मानिससम्म सूचना नपुगे त्यसको अर्थ के रहन्छ भन्ने कुरो आयो होइन पूर्व सूचनालाई चाहिँ सामाजिक रूपमा समावेशी कसरी बनाउने यसमा तपाईँको अलिकति समाजशास्त्रीय दृष्टिकोण
1: हजुर यसमा चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ भने हुन त विपद त अब बाजा बजार आउँदैन भनेर हामी सुन्छौँ धेरै तर सूचना पाइसकेपछि त्यो सूचनालाई चाहिँ त्यो आर्थिक अवस्था कम भएको मानिसले बुझ्ने हिसाबले होइन जस्तै कहिले काहीँ चाहिँ के हुन्छ इङ्ग्लिसमा मेसेज आउँछ मोबाइलमा उसँग मोबाइलमा त्यो मेसेज आउँछ सरकारले त दिएको तर उसले पढ्नै सक्दैन त्यस्तो अवस्थामा चाहिँ जस्तै अडियो मेसेजहरू पठाएर हुन सक्छ अनि अर्को कुरा भनेको चाहिँ मलाई लागिरहेको चाहिँ जो आर्थिक रूपमा चाहिँ अलिकति विपन्न अवस्थामा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यस्तो सूचनालाई छिट्टै फ्लो गर्नको लागि चाहिँ विभिन्न आमा समूहहरू हुन सक्छ क्लबहरू हुन सक्छ होइन स्थानीय स्तरबाट नै त्यस्तो खालको चाहिँ इन्फर्मेसनहरू पूर्व सूचनाहरू चाहिँ उहाँसम्म पुर्याउन सकिन्छ कि जस्तो लाग्छ कि जस्तै अब हामी जति पनि यो आधुनिक भनिरहँदाखेरि पनि अझ पनि आर्थिक अवस्था कम भएका मानिसहरू धेरै हुनुहुन्छ र हाम्रो चाहिँ शैक्षिक स्तरले पनि त्यसमा असर पारेको हुन्छ त्यही भएर त्यो अवस्थामा चाहिँ जस्तै त्यो छरछिमेकमा भएका समूहहरू हुन्छ आमा समूहहरू हुन्छ त्यहाँका समुदायहरू हुन्छ उहाँहरूलाई चाहिँ छिट्टै खालको चाहिँ त्यस्तो सूचना सहजै बुझ्ने खालको सूचना चाहिँ दिन सक्यो भने चाहिँ सहज हुन्छ कि जस्तो लाग्छ अनि अहिले यो भोटेकोसीको बाढीमा चाहिँ मलाई लागेको जस्तो भन्दा कतिपय बाढीको फोटो खिच्न गएर पनि विपद अब अहिले चाहिँ के त आफ्नो जीवन हुँदा भन्दा पनि भाइरल कसरी हुने त भन्ने खालको मानसिकताले गर्दाखेरि पनि बढी क्षति भयो त्यो जीवन महत्वपूर्ण छ त्यसलाई जोगाउनको लागि र त्यो कम आय स्तर भएका मानिससम्म सूचनाहरू पुर्याउनको लागि सरकारले पनि विकल्प रोज्नुपर्छ कि जस्तो लाग्छ जस्तै अहिले हामीले मेसेज आउँछ अब अडियो मेसेजहरू पठाएर हुन सक्छ कि अथवा त्यहाँका चाहिँ स्थानीय आमा समूहहरू महिला समूहहरूलाई अलिकति बढी फोकस सचेत गराएर हुन्छ कि अनि यो सँगै चाहिँ विपद यस्तोमा चाहिँ यसरी गर्न सकिन्छ भनेर विभिन्न खालको चाहिँ जनचेतनामूलक कार्यक्रम पनि गर्न आवश्यक छ कि जस्तो लाग्छ
2: एकदम भने पो अब यो पुनर्स्थापना र पुननिर्माणको तयारी भइरहँदाखेरि हामीले भोलि पर्सि हुन सक्ने यस्तै खालको विपदलाई पनि ध्यान दिएर पूर्व सूचना प्रणालीलाई चाहिँ अझै व्यवस्थित प्रभावकारी र त्यहाँका मान्छेले बुझ्ने भाषामा र जोखिम हुँदैछ भन्ने बित्तिकै त्यो सावधानी अप्नाउने चाहिँ त्यो व्यवहारिक ज्ञान कुराको हिसाबले चाहिँ अभ्यासको हिसाबले चाहिँ काम गर्नुपर्ने खाँचो छ
1: यसमा अलिकति है जस्तै अहिले चाहिँ भइरहेको के छ त भने मैले जे जाने अरूले पनि त्यही जाने छ भन्ने खालको हाम्रो मानसिकता छ सबै स्याउलाई एउटै बास्केटमा हालेर हामी हेर्छौँ कि एउटै बास्केटमा तर त्यो बास्केटभित्रको चाहिँ स्याउ चाहिँ कस्तो क्वालिटीको छ भनेर छुट्याउन जरुरी छ त्यही भएर हामीले स्तरीकरणका कुरा नगर्ने भनिरहँदाखेरि पनि त्यो खण्डीकरण चाहिँ जरुरी छ कि जस्तो लाग्छ कस्तो समुदाय चाहिँ कहाँ छ र त्यो समुदायको अवस्था कस्तो छ उनीहरूको शैक्षिक अवस्था कस्तो छ भन्ने कुरा चाहिँ थाहा पाउनु जरुरी छ र त्योसँग सम्बन्धित भएर सूचना प्रवाह गर्न सक्यौं भने चाहिँ अझ छिटै होइन यस्ता विपदबाट चाहिँ धेरै धनजनको क्षति हुँदैन कि भन्ने लाग्छ मलाई
2: सुनिता गाईसीजी तपाईँ प्राध्यापक हुनुहुन्छ, समाजशास्त्री हुनुहुन्छ, आज हामी तपाईँसँग भोटेकोशी बाढीकोशीको पुनर्स्थापना र पुननिर्माणको चरणमा प्रवेश गरिरहँदाखेरि ध्यान दिनुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब पुननिर्माण गर्दा भविष्यमा आउने बाढीको जोखिमलाई चाहिँ हामीले कति वर्षसम्म सोचेर योजना बनाउँदा ठिक हुन्छ, तपाईँलाई त्यस्तो के लाग्छ?
1: यस्तो विपदलाई त यति वर्ष भन्नै सकिँदैन सर। जस्तै हामी भने बहत्तरको भुइँचालो देखे मान्छे हो, कोविड देखा मान्छे हो, होइन? पहिला बाबुबाजेले चाहिँ 1990 सालको भूकम्प आउँदाखेरि एक महिना घर बाहिर बसे भन्दा मलाई बच्चा बेला साह्रै अचम्म लाग्थ्यो। भुइँचालो आउँथे जान्थे, यी बुढाहरू चाहिँ किन त्यसरी बस्या होला जस्तो लाग्थ्यो। तर बहत्तरको भुइँचालोले
2: धेरै
1: तर विपदलाई चाहिँ यतिसम्म भनेर हामी भविष्यवाणी चाहिँ गर्न सक्दैनौ। तर यस्तो खालको विपद भइरहेछ भने जुन हाम्रो इतिहास छ नि त्यसलाई चाहिँ सम्झिँदै यस्ता खालका विपद भन्दा जुनसुकै बेला आउन सक्छ नि भन्ने कुराको जानकारी सहित हामी सचेत चाहिँ हुनुपर्छ कि जस्तो लाग्छ। विपद यस्तै हुन्छ, यस्तै हुन्छ, यस्तै गर्छ खेती भन्ने कुरा चाहिँ त्यो टोक्न सकिँदैन जस्तो लाग्छ सर।
2: अब अर्को कुरा अघि नै तपाईँले भन्नुभएको थियो, यो राहत र पुननिर्माणमा वास्तविक पीड़ित छुट्ने वा पहुँचवालाले चाहिँ बढी सुविधा पाउने सम्भावना हुन्छ, यसलाई चाहिँ अब कसरी रोक्ने त तपाईँको सुझाव के छ यसमा?
1: हजुर, अब यो चाहिँ प्राय सधैँ विपदमा यस्तै भइरहेको हुन्छ। यसको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ भने स्थानीय जति पनि स्थानीय जनताहरू हुनुहुन्छ उहाँहरूको यो राहतमा चाहिँ सक्रिय भूमिका हुनुपर्छ कि जस्तो लाग्छ कि जस्तै कुनै पनि ठाउँमा चाहिँ त्यो ठाउँको जानकार मान्छेले मात्रै त्यसको घर भत्किया छ, त्यो यसको क्षति भएको छ भन्ने चाहिँ थाहा हुन्छ। अब राहत दिन जाने मान्छेलाई त्यो थाहा हुँदैन, लिन आइराख्नु भएको छ उहाँहरूले त हेर्दा सबै एउटै किसिमको देख्नुहुन्छ। त्यही भएर त्यहाँको स्थानीय समुदायबाट चाहिँ केही व्यक्तिहरूलाई लिएर उहाँहरूको सल्लाह सुझाव अनुसार चाहिँ राहत वितरण गर्न सक्यो भने चाहिँ समतामूलक खालको चाहिँ राहत वितरण हुन सक्छ जस्तो लाग्छ, होइन? नत्र भने बाहिरबाट गएको व्यक्तिहरूले चाहिँ त्यही देखिन्छ। अस्ति पनि हामीले त्यही देख्यौं भोटेकोशीको बारेमा पनि, उहाँले भनिरहनु भएको थियो मेरो घर भत्किया छैन, मेरो घर बगाएको छैन, तर म राति लिन आइरहेको छु किनभने मेरो बुढा बिरामी हुनुहुन्छ, घर लडिरहेछन्, कमाउने मान्छे छैन, त्यही म पनि एक किसिमको पीड़ितै हो, उहाँले खुलेआम भनिरहनु भएको थियो कि त्यसले गर्दाखेरि स्थानीय मान्छेहरूको सक्रियतामै पीड़ित को हो भनेर चाहिँ छुट्याउनु जरूरी छ कि जस्तो लाग्छ मलाई
2: एकदम। अब पुननिर्माणको बजेट र निर्णय प्रक्रियामा पारदर्शिता र जवाबदेही चाहिँ कसरी सुनिश्चित गर्न सकिन्छ?
1: हजुर, अब यो पुननिर्माणको कुरा गर्दाखेरि अनि त्योसँगै जोडेर आउने बजेटको कुरा गर्दाखेरि पारदर्शी हुनुपर्छ भनेर हामी भनिरहँदाखेरि पनि कतिपय कुराहरू चाहिँ देखिँदैनन्। त्यसको लागि चाहिँ अब जति बजेट आएको छ त्यो कुराहरू चाहिँ स्पष्ट रूपमा होइन विभिन्न अब प्रकाशित पनि गर्नुपर्ने हुन्छ होला। त्योसँगै चाहिँ समुदाय सहित चाहिँ समुदायलाई पनि त्यसमा चाहिँ सक्रिय सहभागिता गरायो भने चाहिँ समुदायले चासो लिन्छन् कहाँ खर्च भयो के खर्च भयो। अब अहिले जति पनि हामी उपभोक्ता समिति भनेर अहिले पछिल्लो समयमा आएको छ नि सर, अब त्यसले चाहिँ के गरिरहेछ भन्दा उपभोक्ता समितिमा व्यक्तिहरू भइसकेपछि तिनीहरूले चाहिँ चियो चर्चो गर्ने रहेछन्, चासो लिने रहेछन्, त्यसले गर्दाखेरि ओहो हामीले केही घोटाला गर्नुहुन्न है, केही त्यस्तो नराम्रो गर्नुहुन्न है भनेर अवेर चाहिँ भएको देखिन्छ पछिल्लो समयमा।
2: अब स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार अनि समुदाय बीच चाहिँ पुननिर्माणको जिम्मेवारी कसरी बाँड्ने, तपाईँले अघि धेरै कुरा भन्नुभयो समुदायलाई अग्रसर बनाउनुपर्छ, त्यो जिम्मेवारी बाँडफाँडको बेला चाहिँ कसरी ध्यान दिने, त्यसमा के के गर्ने?
1: अब यो कुरामा चाहिँ मलाई कस्तो लाग्छ भने सर, स्थानीय सरकारको चाहिँ मुख्य भूमिका हुन्छ, किनकि जहाँ त्यो विपदको घटनाहरू भयो त्यो विपदको घटनालाई चाहिँ एकदमै सिधै आँखाले देख्ने चाहिँ स्थानीय सरकार स्थानीय मानिसहरू हुन्छन्। र त्यही भएर समस्या कहाँ भयो, विपदबाट कति चाहिँ जोखिम भयो, कति चाहिँ धनजनको क्षति भयो भन्ने कुराको हिसाब किताब चाहिँ स्थानीय सरकारले रेकर्ड राख्नु पर्यो र त्यो किसिमको चाहिँ के गर्न सकेला भनेर योजनातिर लाग्नु पर्यो भने अनि पछि बिस्तारै संघीय र केन्द्रीय सरकारले चाहिँ बजेटका कुराहरू गर्नु पर्यो। त्यहाँ त समस्या के हो भनेर चाहिँ समस्या त देखिने भयो, पत्ता लाउने भयो, समस्या यस्तो छ, आवश्यकता यस्तो छ भनेर चाहिँ पत्ता लाउने काम चाहिँ स्थानीय सरकारले स्थानीय मानिसहरूले गर्छन् र त्यो किसिमको चाहिँ माथिल्लो अब आर्थिक कुरा त चाहियो हामीलाई, त्यसलाई समाधान गर्नलाई दीर्घकालीन रूपमा त्यसलाई चाहिँ समाधान गर्नको लागि चाहिँ केन्द्रीय सरकार र संघीय सरकारले चाहिँ आर्थिक रूपमा चाहिँ सहयोग गर्नु पर्यो। त्यो कुरा चाहिँ के छ भनेर उहाँहरूले चाहिँ अझ बढी अनुसन्धानात्मक तरिकाबाट हेर्नुभयो भने चाहिँ अनि यस्ता विपदका कुराहरू चाहिँ अलि छिटै होइन सेटल हुन्छन् जस्तो लाग्छ।
2: सुनिता गाईसीजी, अब हामी अन्तिम चरणमा आइपुगेका छौं। अब गैर सरकारी संस्था, निजी क्षेत्र र दात्री निकायले पुननिर्माणमा सहयोग गर्दा स्थानीय प्राथमिकतामाथि उनीहरूको प्राथमिकता हावी हुने जोखिम पनि हुन्छ, अब यसमा चाहिँ कसरी ध्यान पुर्याउने?
1: हजुर यसमा चाहिँ अब हामीले हेर्नुहोस् न कस्तो खालको चाहिँ छ भने यसमा जस्तै बाहिरकालाई केही गर्न नदिउँ भन्दा पनि यहाँ विकास निर्माणका केही पनि अब होइन केही कुराहरूमा चाहिँ समस्या देखिन्छ अनि उहाँहरूको प्लान पोलिसी अनुसार हामीले चाहिँ राहतहरू अथवा सहयोगहरू लिइरहँदाखेरि चाहिँ उहाँहरूको संस्थाको उद्देश्य अनुसार चाहिँ हामी चलिदिनुपर्ने हुन्छ त्यसले गर्दाखेरि चाहिँ के भइरहेछ भन्दाखेरि जो पीड़ितहरू छ उहाँहरूले चाहिँ आफ्नो आवश्यकता अनुसार चाहिँ काम कुराहरू गर्न पाइराख्नु भएको हुँदैन जो चाहिँ दात्री संस्थाहरू छ उहाँहरूकै उद्देश्य अनुसार चलिदिनुपर्ने हुन्छ जस्तै यो पहिला एकचोटि चाहिँ कस्तो आएको थियो भने जहाँ चाहिँ कृषि योग्य जमिन छ त्यहाँ बाख्रा लर बाँडिदिरा हुन्छ कि जहाँ चाहिँ बाख्रा पालन छ नि गर्न सकिन्छ त्यहाँ चाहिँ उन्नत खालको बिउ बिजन भनेर बाँडिदिरा हुन्छ त्यही भएर त्यो स्टडी अनुसन्धान चाहिँ अलि नपुगेको स्थानीय व्यक्तिहरू र दात्री संस्थाको बीचमा चाहिँ एउटा सम्बन्ध हुनुपर्ने त्यो सम्बन्ध चाहिँ ल्याकिङ भएको हो कि जस्तो लाग्छ त्यही भएर चाहिँ अहिले हामी दात्री संस्थाहरूले दिइराख्नु भएको कुरालाई हामी लिँदैनौँ हामीलाई चाहिँदैन भन्ने अवस्था पनि छैन किनकि यस्ता खालका विपदहरूमा चाहिँ विभिन्न दात्री संस्थाहरू एनजिओहरूले सहयोग गरिराख्नु भएको हुन्छ तर त्यसमा पनि स्थानीय खालको चाहिँ स्थानीय आवश्यकता अनुसारका कुराहरू भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ भने चाहिँ
2: अब विपदपछि बाहिरबाट आउने यस्ता खालको सहयोग त केही समय रोकिन्छ केही समयपछि नि रोकिन्छ होइन स्थानीय समुदाय आफैले टिकाउन सकिने चाहिँ पुनर्स्थापनाको मोडल चाहिँ कस्तो हुन्छ तपाईँलाई के लाग्छ
1: हजुर अब यसलाई चाहिँ हामी समाजशास्त्रीय रूपमा हेर्दाखेरि चाहिँ हजुरले पक्कै पनि हजुरले भन्नुभयो जस्तै गरेर दात्री संस्था त सधैँका लागि आउँदैनन् सीमित समयका लागि सीमित बजेट हामीलाई दिएर जान्छन् त्यही भएर त्यो सहयोग लिने मानसिकताबाट त्यो सहयोगलाई चाहिँ बिस्तारै आर्थिक क्रियाकलापमा प्रयोग गर्ने हिसाबले चाहिँ हामी चाहिँ अहिले सहयोग मात्र लिने होइन कि त्यसलाई चाहिँ बिस्तारै आर्थिक उत्पादनतिर पनि लग्ने भनेर हामीले चाहिँ स्थानीय मानिसहरूलाई त्यतातिर मोड्न सक्यौँ भने उहाँहरूको मानसिकतालाई कि जस्तै हामीले यो विशेष गरी यो भूकम्पमा अनि यो बाढी पहिरोमा चाहिँ हामीले के देखाएको छौँ त भन्दा अस्ति एउटा आयो नि जस्तै एकजना बुढाले के गर्नुभएछ भन्दा बाढी त्यही भोटेकोसी बाढीमै मैले त्यो भिडियो हेरेको थिएँ अनि त्यसमा चाहिँ के भयो भन्दाखेरि बुवाले के गर्नुभयो राहत वितरण गरेर ल्याएको चाउचाउ र बिस्कुट बेचेर प्रेसर कुकर किनेर ल्याउनुभयो कि बुवाले र प्रेसर उहाँलाई सुगर प्रेसर थियो खाना खानु परेको थियो तर उहाँसँग प्रेसर कुकर थिएन तर यति धेरै बिस्कुट र चाउचाउका प्याकेट आयो कि उहाँले बेचेर चाहिँ अनि प्रेसर कुकर किनेर ल्याएर बुढी र मैले भात खायौँ भनेर भिडियो आएको थियो कि त्यसले गर्दाखेरि चाहिँ के हुन सक्छ त भन्दा अब बिस्तारै आवश्यकता के छ होइन अनि त्यो सँगै चाहिँ अर्को बिस्तारै चाहिँ के हो भने लिने मात्र होइन त्यो लिएको कुरालाई सही युज गरेर भोलिका दिनमा अब हामी के गरेर खाने दिने मानिसहरूले त थोरै समयको लागि दिन्छन् अब भोलिका दिनमा हामी के गर्ने त भनेर जो पीड़ितहरू हुनुहुन्छ उहाँहरूले पनि भोलिको कुरा चाहिँ सोच्नु पर्यो र त्यसमा चाहिँ स्थानीय सरकारले केन्द्रीय सरकारले होइन त्यो पनि त्यतातिर चाहिँ विचार गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ।

0: व्यवस्थित रूपमा अगाडि लानुपर्छ जस्तो लाग्छ।
1: तपाईँको दृष्टिमा अहिले पुननिर्माण सुरु गर्दा सरकारले तत्कालै गर्नुपर्ने मुख्य काम के हो?
0: अब अहिले सरकारले तत्कालै गर्न मुख्य कामको कुरा गर्दाखेरि चाहिँ जस्तै अहिले विपद हुँदा होइन विपद पछिको अवस्था कस्तो छ भनेर चाहिँ एकदम गहन अध्ययन गर्नु पर्यो अनि त्यहाँका आवश्यकताहरू के छन् र दीर्घकालीन रूपमा चाहिँ उहाँहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त भनेर सरकारले चाहिँ सोच्नु जरुरी छ। त्यही भएर हामीले चाहिँ यता तीन खण्डमा कि विपद हुँदाखेरि के थियो अवस्था होइन अहिले विपद पछि अब कस्तो छ अनि भोलिका दिनमा उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने त भनेर तीन चरणको हामीले चाहिँ अध्ययन गरेर सरकारले चाहिँ काम शुरू गर्यो भने चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ।
1: सरकारले पुनर्स्थापना निर्माण सुरु गर्दै गर्दाखेरि यो कुरालाई चाहिँ मुख्य ध्यान दिनु पर्यो।
0: त्यो सँगै चाहिँ अब वातावरणीय कुराहरूलाई पनि एकदमै ध्यान दिनु जरुरी छ। त्यहाँको अवस्था कस्तो छ त्यो कुरालाई पनि ध्यान दिनु जरुरी छ जस्तो लाग्छ।
1: अब अन्त्यमा सुनिता गाईसीजी, अब तपाईँले सरकारले के गर्ने भन्ने कुरा गर्नुभयो, अब भोटेकोसी बाढी प्रभावित परिवारलाई चाहिँ तपाईँको सन्देश यो पुनर्स्थापना र पुननिर्माणको चरणमा सरकारको काम प्रवेश हुँदै गर्दाखेरि प्रभावित क्षेत्रका बासिन्दालाई तपाईँको सन्देश के छ?
0: अब वास्तवमै यो भोटेकोसी बाढीले भदौ 10 आएको जुन भोटेकोसी बाढीले धेरै रूपमा मानवीय र भौतिक क्षति भइसकेको छ। अब त्यो भौतिक क्षति भइसकेको अवस्थाबाट बिस्तारै हामी माथि उठ्नको लागि चाहिँ पुननिर्माणको कुरा गरिरहँदा जस्तै हामीले घर बनाउने विभिन्न खालको भौतिक संरचनाको कुरा गर्छौं, बाटो पुलहरू बनाउने होइन, त्यो बनाउने क्रममा पनि अब भौतिक कुरा सँगै चाहिँ मानवीय र सामाजिक सम्बन्धका कुराहरूलाई पनि हामीले सँगै विचार गरेर लान सक्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ। विपद जहाँ जसरी पनि पर्न सक्छ त्यसबाट हामी बाहिर निस्कनु नै पर्छ र नयाँ किसिमले हाम्रो जीवन शुरूआत गर्नु जरुरी छ। सधैँ एउटै लेभलमा रहेर हामी रहन सक्दैनौ। जुनसुकै बेला मानिसको जीवन नै वास्तवमा परिवर्तनशील छ, त्यो आएको परिवर्तनलाई चाहिँ हामीले आत्मसात गर्नु जरुरी छ होइन। मानवीय क्षति भएको हुनुहुन्छ कतिजना, उहाँहरूले पनि अब बिस्तारै माथि उठेर अब आउने दिनमा चाहिँ विभिन्न खालले जस्तै आफूले गर्न सक्ने आफूबाट पनि गर्नु पर्यो भने अनि त्यसै गरी सरकारले पनि उहाँहरूको लागि विशेष खालको कार्यक्रम ल्यायो भने चाहिँ उहाँहरूको जीवन चाहिँ अझ सहज हुन्छ जस्तो लाग्छ। सरकारले पनि त्यहाँको चाहिँ नेचर हेरेर प्रकृति कस्तो छ त विपदको त्यो किसिमले चाहिँ विभिन्न किसिमको कार्यक्रमहरू चाहिँ ल्याउँदाखेरि चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ।
1: सरकारले पनि त्यस्तो खालको कार्यक्रम ल्याउनु पर्यो र आम नागरिक ठाउँका प्रभावितहरूले पनि अघि नै त हामीले भने जस्तो जाने थापथलोमा जोखिम
2: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54555।
9: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: सुगर रोग सम्बन्धी

0: उपचार
1: हर्मोन सम्बन्धी समस्याको उपचार
0: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: बिरामी जाँचो निमित्त यही असोज 24 गते शनिबार
4: सम्पर्क विजय फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871
3: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
6: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
7: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
6: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
7: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
8: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
9: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध शल्यक्रियाहरू
9: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
10: बालबालिकाको न्युरो सर्जरी
9: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
10: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
11: मध्यपश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो पालिका चुनावको तयारी थालेको छ। पार्टीको केन्द्रीय समितिको बैठकबाट पालिका चुनावलाई केन्द्रित गरी उम्मेद्वार छनौट समिति गठन गरेको हो। बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको समय जोकोतोमा समिति गठन गरेको हो। रासोपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्ला कोटी, सुशान्त वैदिक, टासी लोहाजुम र जनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभएको छ। समितिमा पार्टीका साथै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख समेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डाक्टर मनोहर प्रधान, कानूनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय लैंगिक समानता तथा समावेशिता विभागमा रूबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिएको छ। त्यस्तै विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार शाह महोत्तरी, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान सूचना प्रविधि नवप्रवर्धन तथा स्टार्ट अप विभागमा आनन्द बहादुर चन्दलाई मनोनयन गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मंचमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि र पर्सि हुनेछन्। त्यसपछि असोज 21 र 22 गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। 15 महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्य केन्द्रीय कार्यसमिति चयन गर्ने व्यवस्था गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दाङको देवखोरी स्थित देवखोरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ। 10 राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले रंगशालाको अवलोकन तथा निरीक्षण गर्नुभएको हो। रंगशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुग्नु भएको थियो। सो अवसरमा उहाँले स्थानीय खेलाड़ीहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो। मन्त्री पोखरेलसँगै उहाँका प्रमुख सल्लाहकार शैलेन्द्र झा सहित मन्त्रालयको उच्चस्तरीय टोली पनि रंगशाला निरीक्षणमा सहभागी भएको थियो। र दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकैसँगै काठमाण्डु उपत्यकाबाट घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढ़ी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम शुरू भएसँगै काठमाण्डुका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक नरेश जङ सुविदीले जानकारी दिनुभएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक शहरी साधनमा यात्रुको चाप थप बढ़न थालेको छ। उहाँले उपत्यकाबाट देशको विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाङ।
9: सम्पर्क मोबाइल 98-477-9770
10: र 98-578-3689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
16: उपचार हुने रोगहरू
15: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। होइन भाइला,
17: लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
20: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
10: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
20: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
10: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
20: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
10: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
20: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
10: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
20: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
10: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
20: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
10: सम्पर्क नम्बर 082-560-23।
20: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको 63 दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री शाहीको परिवारका नाममा मुगुमा घर जग्गा, सुन चाँदी, बैंक मौजदात, सवारी साधन तथा अन्य सम्पत्ति रहेको देखिएको छ। विवरणमा अधिकांश जग्गा जमीन र केही घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ। उनको आमाको नाममा 22 भन्दा बढ़ी कित्ता जग्गा, 10 तोला सुन र 10 तोला चाँदी, 18 लाख ऋण, छोरीको नाममा स्कूटर र बैंकमा 2 लाख रूपियाँ मौजदात रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। नागढुङ्गा सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने 200 बढ़ी सवारी चालकलाई कार्यवाही गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरुङभित्र नियम उल्लंघन गर्ने 284 सवारी चालकलाई कार्यवाही गरेको हो। ट्राफिक प्रहरीका अनुसार सुरुङ मार्गमा ओभरटेक गर्ने, ओभर स्पीडमा गाड़ी चलाउने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कार्यवाही गरिएको हो। यसो त सुरुङ मार्गमा 40 भन्दा बढ़ी स्पीडमा गाड़ी चलाउन तथा ओभरटेक गर्न निषेध गरिएको छ। सुरुङ मार्ग प्रवेशका क्रममा चालकलाई सम्झाई बुझाई गरे पनि नियम उल्लंघन गर्न थालेपछि कार्यवाही गर्नु परेको ट्राफिक प्रहरीको भनाई रहेको छ। 21,000 ल्युब आयल खरिद गरेका लालबाबु शाह कानूलाई 10 लाख राशिको बम्पर उपहार परेको छ। सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पर्साका कानूले 10 लाखको बम्पर उपहार हात पारेका हुन्। असोज 1 गतेदेखि 15 गतेसम्मको उपहार घोषणा कार्यक्रममा कानूले 21,000 खरिद गरेको ल्युब आयलको बिल नै बम्पर उपहारमा छनौट भएको हो। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको थियो। नेपाल बैंक लिमिटेडका तत्कालीन संचालक समितिका अध्यक्ष डाक्टर चन्द्रबहादुर अधिकारी घोष सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले अधिकारीलाई दोषी ठहर गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर्जा प्रवाहमा सहजीकरण गरिदिने भन्दै व्यवसायीसँग घोष लिएको आरोपमा अधिकारी विरूद्ध छुट्टा छुट्टै 6 मुद्दा दायर गरेको थियो। तीमध्ये 2 मुद्दामा उनी पूरापुर दोषी ठहर भएका छन् भने 2 आंशिक दोषी ठहर देखिएका छन्। उनले घोष लिएको प्रमाण भेटेपछि राष्ट्र बैंकले समेत उनलाई कार्यवाही गरेको थियो। सरकारले आर्थिक सुधारका लागि 27 नयाँ कानून ल्याउने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि यही वर्ष 27 नयाँ कानून ल्याउने बताएका हुन्। नेपाल पूर्वाधार सम्मेलन 2026 तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानून निर्माणको काम अघि बढ़ेको बताएका छन्। वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानून संशोधनको विषयलाई पनि सरकारले अघि बढ़ाएको बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास एलपीजीको विक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताएका हुन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकाय सँग ग्यासको पनि कम्तीमा 1-2 आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको जानकारी दिएका छन्। उनले ग्यासको पनि सम्भावित अभावलाई मध्यनजर गर्दै त्यस सम्बन्धी प्रबन्ध मिलाउन लागेको बताएका छन्। वीरगंज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक विदा दिन विद्यालयहरूलाई निर्देशन दिएको छ। वीरगंजका केही संस्थागत विद्यालयले आइतबार समेत पठन पाठन सञ्चालन गरेको गुनासो आएपछि महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत निजी विद्यालयहरूलाई प्रत्येक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक विदा दिन निर्देशन दिएको हो। डीभी परेका तथा विभिन्न मुलुकको पीआर लिएका वा ग्रीन कार्ड पाएका नेपालीलाई निजामती सेवा प्रवेशमा निषेध गरिएको छ। संघीय संसदमा पेश भएको संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो। विधेयकको दफा 18(2)(ग)मा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्तिलाई नेपालमा निजामती सेवा प्रवेशमा रोक लगाउने व्यवस्था गरिएको छ। सोही विधेयकको परिच्छेद 1(2)(ट)मा विदेशी मुलुकको डाइभर्सिटी इमिग्रेन्ट भिसा डीभी परमानेन्ट रेजिडेन्ट पीआर र ग्रीन कार्डलाई स्थायी आवासीय अनुमतिका रूपमा व्याख्या गरिएको छ। यस्तो अनुमति पाएकाहरू निजामती सेवामा प्रवेश गर्न नपाउने भएका छन्। त्यस्तै उक्त विधेयकमा भ्रष्टाचार सरकारी तथा सार्वजनिक लिखित कृत्य राष्ट्रहित विरूद्धको कसूर र लागू औषध कारोबारमा अदालतबाट कसूरदार ठहरिएका व्यक्तिलाई पनि निजामती सेवा प्रवेशमा रोक लगाइएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण पुरातात्विक वस्तु बेचबिखन मानव बेचबिखन अपहरण शारीरिक बन्धक जबरजस्ती करणी बहुविवाह जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई पनि निजामती सेवाका लागि आवेदन दिन रोक लगाइएको छ। सन् 2026 सेप्टेम्बर महिनामा 88,248 विदेशी पर्यटकले नेपाल घुमेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्रै सेप्टेम्बरमा 30,085 पर्यटक नेपाल आएका हुन्। नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार सेप्टेम्बरमा 17,425 जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्। सरकारले संघीय निजामती सेवा विधेयक मार्फत महिला कर्मचारीलाई महिनावारी विदा दिने प्रस्ताव गरेको छ। संघीय संसदमा पेश गरिएको संघीय निजामती सेवा ऐन 2083 विधेयक मार्फत सरकारले महिला कर्मचारीहरूलाई महिनावारी विदा दिने प्रस्ताव गरेको हो। त्यस्तै सरकारले सो विधेयक मार्फत निजामती कर्मचारीलाई घर तथा जग्गा किन्नका लागि सस्तो ब्याजदरमा ऋण दिने पनि प्रस्ताव गरेको छ। अर्कोतर्फ सरकारले निजामती कर्मचारीलाई सरकारले तोके बमोजिम सवारी साधन उपलब्ध गराउने तथा कुनै निजामती कर्मचारीको सेवामा सधैँ मृत्यु भएमा निजको परिवारलाई विशेष आर्थिक सुविधा स्वरूप तोकिए बमोजिम एकमुष्ट रकम प्रदान गर्ने पनि विधेयक मार्फत प्रस्ताव गरिएको छ। संघीय संसदको अर्थ समितिले नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। पुँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिले नेपालको पुँजी बजारलाई आधुनिक प्रविधि मैत्री व्यवस्थित पारदर्शी विश्वसनीय तथा लगानी मैत्री बनाउन नयाँ कानूनी व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालेको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन सूचीकरण बजार सञ्चालन तथा नियमनदेखि लगानी कर्ताको हित संरक्षणसम्म सम्बन्धित निकायको भूमिका जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देशन दिएको जानकारी दिएका छन्। संसदमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद एग्गीमणि नेउपानेले प्रतिनिधि सभाको बैठकमा बोल्दै नोटबन्दीको विषय उठाएका हुन्। भारतमा पनि नोटबन्दी गरिएको प्रसंग उठाउँदै उनले तत्काल नोटबन्दी गरेर ती नोटहरू बैंकिङ प्रणालीमा ल्याउनुपर्ने आवाज उठाएका छन्। विगत 35 वर्षसम्म सत्तामा रहेकाहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरोप लगाउँदै नेउपानेले कालो धनकै आडमा जननिर्वाचित सरकार विरूद्ध षड्यन्त्र गर्न खोजेको दावी समेत गरेका छन्। नेपानीको मागमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि समर्थन गरेका छन्। यस्तो प्रस्तावमा नेकपाका सबै सांसदहरूले हस्ताक्षर गरेर दिन तयार रहेको बताउँदै उनले सो काम गर्न सरकारलाई केले रोक्यो भन्ने प्रश्न समेत गरेका छन्। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ स्वीकृति प्रक्रियामा टाइमलाइन तोक्ने तयारी गरेको छ। आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन तहमा कति समय रहने र कुन प्रक्रियाबाट अघि बढ़ने भन्ने स्पष्ट पार्न स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी बनाउन लागि हो। संघीय संसदको अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले आईपीओ स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन एसओपी आवश्यक रहेको बताएका हुन्। उनका अनुसार बोर्डमा आईपीओ सम्बन्ध फाइल विभिन्न तहमा अध्ययन तथा समीक्षाका लागि जाने भएकाले प्रत्येक तहको जिम्मेवारी र फाइल अघि बढ़ाउने समयसीमा स्पष्ट पारिने भएको छ। यसबाट प्रक्रिया पूरा भएका फाइल अनावश्यक रूपमा लामो समय रोकिराख्ने अवस्था अन्त्य हुने बोर्डको अपेक्षा रहेको छ। रारा चाउचो गुणस्तरहीन प्रमाणित भएको छ। गुणस्तरहीन प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको तयारी चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी मापदण्ड अनुसार न्यून स्तरको पाइएको जनाएको छ। विभागका अनुसार 60 ग्रामको तयारी चाउचाउ ब्याच नम्बर REZ01 रारा ब्रान्डको उत्पादन फिर्ता गर्न निर्देशन दिइएको हो। उक्त उत्पादन हिमश्री फूड्स प्राली पोखराले उत्पादन गरेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 सम्बन्धित प्रावधान अनुसार विभागले उत्पादकलाई उक्त ब्याचका खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न तथा विक्री वितरण नगर्न नगराउन आदेश दिएको छ। नेपालमा डीम्याट खाता खोल्ने लगानीकर्ताको संख्या झण्डै 81 लाख पुगेको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले संघीय संसदको अर्थ समितिको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क अनुसार असोज 13 गतेसम्म डीम्याट खाताका संख्या 80,95,000 पुगेको हो। त्यस्तै सक्रिय मेरो शेयर खाता 51,22,000 पुगेका छन्। गत आर्थिक वर्षको असार वसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या भने 35,62,000 भन्दा बढ़ी पुगेको बोर्डले जनाएको छ। गृह मन्त्रालयका 100 कर्मचारीको एकैसाथ सरूवा भएको छ। सरूवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू रहेका छन्। असोज 12 गते मन्त्रालयले एकैसाथ उनीहरूको सरूवा गरेको हो। अधिकांशको एउटै जिल्लाभित्र सरूवा भएको छ। उनीहरूलाई सेवा प्रवाहको आवश्यकता र औचित्यका आधारमा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालय लगायतका संवेदनशील निकायहरूमा हेरफेर गरिएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। जापानमा अक्टोबर महिनादेखि 3,153 भन्दा बढ़ी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने भएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र कमजोर जापानी येनका कारण उत्पादक कम्पनीहरूले लागतको भार उपभोक्तामाथि सार्न बाध्य भएपछि मूल्य वृद्धि थपिएको हो। अनुसन्धान कम्पनी टेइकोकु डाटा बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सेप्टेम्बर महिनामा 4,965 वस्तुको मूल्य बढ़ेपछि अक्टोबरमा पनि मूल्य वृद्धिको अर्को लहर देखिएको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले गायक दिनेश गौतमसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। गौतम तिनै गायक हुन् जो नेपाली संगीत क्षेत्रमा पैसाका गीत गाउने गायकका रूपमा परिचित रहेका छन्। आज हामीले तिनै पैसाका गीत गाउने गायकसँग पैसाकै विषयमा कुरा गरेका छौं। प्रस्तुत छ उनै गौतमसँग सहकर्मी सूरज प्याकुरेलले गर्नुभएको खास कुराकानी।
1: हजुर, धेरै धेरै धन्यवाद।
2: हामीले पैसाको विषयमा चाहिँ कोही श्रष्टालाई बोलाउने भन्दै गर्दाखेरि म आफैले पनि विगतमा धेरै अगाडिदेखि सुन्दै आएको गीत पैसा कसले बनायो होइन, दुईटा भ्रमबाट म यो अन्तर्वार्ता सुरु गर्दैछु। एउटा चाहिँ त्यो गीतै दिनेश गौतम भन्दा पनि शिव परिवारले गाएको भन्ने भ्रम रहेछ होइन, अर्को चाहिँ दिनेश गौतमको त्यही एउटा गीत मात्रै छ भन्ने खालको पनि भ्रम रहेछ। यसका विषयमा तपाईँ के भन्नुहुन्छ? यहाँबाट सुरु गरौँ आजको यो संवाद।
1: अब यस्तो छ, अब मैले गाएका गीत त एउटा चाहिँ अब जुन पैसा कसले बनाएको कुरा गर्नुभयो त्यो एउटा हिट गीत भयो, त्यसले गर्दा चाहिँ दर्शक श्रोताहरूलाई त्यो गीत मात्रै छ अर्को आएन भन्ने हो। तर मैले 150 भन्दा बढी गीतहरू रेकर्डिङ गरिसकेँ, आइरहेको छ होइन। बाँसै काटेर फर्केर आएन मायालु, इमान बेचिदिन्छ मान्छे, राजाको हात्ती, चरी, कर्फ्यू लगाइदिए, अहिले जो तत्काल आएका छन् लगायत गरेर होइन। अब त्यो कतिजनालाई थाहा छ, अब कतिलाई थाहा छैन, त्यो एउटा अलग पाटो भयो। अब जुन कुरा रह्यो, अब मेरो गीतलाई चाहिँ सेवा परियाजीको भनेर चाहिँ जुन सुनिन्छ बनाइन्छ, यो चाहिँ एकदम पुरानो घटना हो होइन। यो नि मैले पनि बारम्बार सुनेको घटनाहरू भए होइन। अब चाहिँ धेरैजनाको मुखबाट, कलाकार साथीहरूकै पनि मुखबाट र चाहिँ विदेशमा रहने चाहिँ साथीहरूको मुखबाट पनि तपाईँको गीत होइन रे यो, हामीले त चाहिँ सेयो परिवारको भनेर सुनिरहेका छौँ। इभन मलाई रेडियो यता इलामतिरको एउटा कुनै रेडियो प्रस्तुताले चाहिँ फोनै गरेर लगभग 6 महिना अगाडि उहाँले छ महिना अगाडि मात्र थाहा पाउनु भयो कि त्यो मेरो गीत हो भनेर. उहाँले माफी पनि माग्नुभयो मलाई होइन. हामीले चाहिँ सेव फायरको गीत भनेर अहिलेसम्म पनि बजाइरहेको थियौँ होइन. त्यो अवस्था हो. अब त्यो कहाँ कसरी किन त्यो हुन गयो होइन, त्यो अर्को एउटा टेक्निकल पार्ट भयो.
2: तपाईँले हेर्दा चाहिँ कसरी भएको रहेछ त्यो, के कारणले भएको रहेछ?
1: अब मैले हेर्दा चाहिँ त्यो चाहिँ अब जस्तो चाहिँ त्यतिखेर सिडीको जमाना थियो. सिडीमा हेरेको भएदेखि त मेरो फोटो छ त्यहाँ, मेरो नाम छ, बकैदा को हो गायक लेखा छ, संगीतकार गीतकार सबै लेखेको छ. त्यो हुँदा हुँदै पनि मिडियाले सेव परिवार भनेर बजाउनु चाहिँ त्यो अलिकति चाहिँ त्यो चाहिँ गहिरेर अध्ययन नगरिएको हो कि भन्ने हो. र अर्को चाहिँ अब सिमिलर रूपमा उहाँले गाउने मैले गाउने होइन, हाम्रो जुन एउटा गीतको एउटा चाहिँ जुन लाइन छ होइन, गीतको जुन एउटा चाहिँ पिच छ होइन, गीतको एउटा चाहिँ जुन लाइन छ त्यो चाहिँ सिमिलर भएको कारणले चाहिँ मान्छेलाई त्यो परेको होइन.
2: वा त्यो बेलामा त्यस्ता गीत गाउने तपाईँ र शिवजी हुनुभएको कारणले पनि यस्तो भयो.
1: हजुर, त्यो पनि हुन सक्छ.
2: जस्तो अब त्यो पैसा कसले बनायो भन्ने गीत तत्कालीन अवस्थामा त एकदम त्यो जसले गाएको भनेर चर्चित भए पनि त्यो भयङ्कर चर्चित भयो होइन. त्यसको भिडियो पनि चर्चित भयो, हरेक रेडियोहरूमा त्यो गीत एकदम मजाले सुनिन्थ्यो. यो गीतको पृष्ठभूमि र तपाईँको यो संगीत करियरसँग जोडेर हेर्दाखेरि चाहिँ यो कसरी बन्यो यो गीत चाहिँ?
1: अब यो गीत बन्नुमा चाहिँ यस्तो छ, अब धेरै पहिला जति बेला म एकदम स्ट्रगल टाइममा थिएँ होइन, त्यतिखेर चाहिँ के थियो भनेदेखि पैसाको सबभन्दा बढी निड थियो एउटा कुरा. र अर्को कुरा चाहिँ के थियो भनेदेखि अब पैसाको लागि चाहिँ मैले जब काठमाडौँ आएँ हरेक ठाउँमा मान्छे देखेँ, कतै मान्छे भिख मागिरहेको छ होइन, कतै मान्छे चाहिँ सडकमा खान नपाएर पनि हिँडिरहेको छ, कतै मान्छे चाहिँ लग्जरी लाइफ पनि बाँचिरहेको छ होइन, कतै चाहिँ लुटका समाचारहरू पनि आइरहेका छन्, कतै भ्रष्टाचारका समाचारहरू पनि आइरहेका छन् होइन. अब पैसाकै कारणले चाहिँ मान्छेहरूको सम्बन्ध बिचमा चाहिँ खराब भएका कुराहरू पनि आइरहेका छन्, प्रेममा पनि चाहिँ पैसाकै कारणले गर्दा चाहिँ उथलपुथल भएका घटनाहरू आइरहेका छन्. त्यसले चाहिँ प्रत्यक्ष रूपमा मान्छेलाई चाहिँ पैसाले चाहिँ कत्रो खलबलाएको छ त चारैतिर होइन. कसैलाई शान्त राखेको छ, कसैलाई अशान्त राखेको छ, कसैलाई क्रिमिनल बनाएको छ होइन, कसैलाई चाहिँ साधु सन्त बनाएको छ. सबै ठाउँमा चाहिँ त्यो पैसाको रोल देखियो क्या होइन, पैसा केन्द्रबिन्दुमा देखियो क्या. र मान्छेहरूले पनि पैसालाई केन्द्रबिन्दुमा राखेर बाँकी चिजलाई चाहिँ गौण बनाएर चाहिँ किडनी पनि बेचेका चाहिँ स्टोरी एकताका धेरै आउँथे, चेलीबेटी बेचिएका स्टोरीहरू एकताका धेरै आउँथे होइन. त्यो पैसाको लागि पैसाकै पैसालाई केन्द्रबिन्दुमा राखेर अपराध गरेको पनि पाइयो होइन. र पैसालाई चाहिँ केन्द्रबिन्दुमा राखेर चाहिँ परिवारलाई चाहिँ गौणमा राखेको पनि देखियो. यो सबै देख्दाखेरि चाहिँ म भित्र एउटा चाहिँ क्वेसन्सहरू आयो क्या, त्यो किन त आखिर पैसा भयो थिएन भनेदेखि यी सब चिजहरू चाहिँ एउटा ब्यालेन्समा हुन्थ्यो कि होइन, संसार यति भयानक विभत्स एकदमै डरलाग्दो हुन्थेन कि होइन. किनकि अब आजभन्दा चाहिँ 5000 वर्ष अगाडि पनि मानव सभ्यता त थियो नि त होइन, हामीसँग जे थियो त्यो खान्थ्यौँ, योसँग नभएको ऊसँग उसँग नभएको साटेर खान्थ्यौँ, यसलाई उसलाई दिएर बाँडेर खान्थ्यौँ. त्यति बेला पनि मान्छेहरू संसारमा थिए पृथ्वीमा होइन, दुःख सुख जे थियो त्यतिखेर थियो तर थियो नि त. तर अहिले त के छ भने अहिले त भयावह स्थिति हो नि त. र यसमा चाहिँ के छ भने मान्छेले पैसालाई नै पहिलो केन्द्रमा राखेर बाँकी चिजलाई दोस्रोमा राखेर हेऱ्यो नि त. अनि त्यसले गर्दा चाहिँ मेरो एउटा खालि इमेजिनेसन होइन, सुनकै महलमा निदाए पनि सपना त साधा नै हो, खाली हात आयो खाली हात जान्छ, पैसाले जल्छ र को भनेर लेखेको छु क्या.
2: त्यो यो गीत तपाईँले नै लेख्नु भएको?
1: हजुर, म आफै लेखेको. किनकि अन्तिममा त फेरि अन्तिम विकल्पमा त फेरि मान्छे भनेको त लास्टमा भनेको त खाली हात नै हो नि त, किनकि त्यो त यो त सत्य हो, फेरि दुर्ग सत्य हो. तर बाँचिन्जेल एउटा लाइफ पिरियड बाँच्नको लागि मान्छेले पैसालाई यति धेरै केन्द्रबिन्दुमा किन राखेको छ त होइन. मानवता भन्दा पनि माथि, प्रेम भन्दा पनि माथि, परिवार भन्दा पनि माथि, समाज भन्दा पनि माथि, देश भन्दा पनि माथि, संस्कार संस्कृति भन्दा पनि माथि राखेर पैसालाई मान्छेले किन आज चाहिँ अगाडि बढिरहेको छ त. यसले चाहिँ एक दिन दुर्घटना वर्ल्ड वाइड रूपमा ठुलै दुर्घटनाको एउटा स्थिति ल्याउँछ होइन. जस्तो आज कोरोना पनि एउटा पोलिटिक्स नै हो पनि भनिन्छ, पैसाकै लागि गरिएको पोलिटिक्स भनिन्छ होइन. संसारमा जित्ने कुराहरू जहाँ आउँछ त्यहाँ पैसाकै कुराको लागि आउँछ. पैसालाई शक्तिको रूपमा हेरियो, पावरको रूपमा हेरियो. त्यसले गर्दा चाहिँ एक दिन मानव विनाशको पहिलो कारण पनि पैसा नै हुन्छ भन्ने मेरो एउटा खालि एउटा मेरो सोचलाई चाहिँ मैले एउटा गीत मार्फत चाहिँ व्यक्त गरेको.
2: भनेको त्यो गीत तपाईँ आफैले लेखेर त्यस्तो सङ्गीत पनि तपाईँले आफैले दिनुभएको
1: हो.
2: त्यस्तो तपाईँको त्यो गीतमा पैसा कसले बनायो भन्ने गीतमा चाहिँ म स्वयं पनि एकदम त्यो शब्दमा डुबेको छु होइन. सुरुमा तपाईँकै मुखबाट यो गीतलाई सुनौ, त्यसपछि म ती शब्दहरूसँग सम्बन्धित केही मेरा जिज्ञासाहरू राख्छु तपाईँलाई.
1: ओके,

0: जस्तो यो गीतमा यो भाव तपाईँलाई भेटेको बेलामा सोध्छु भन्ने पनि थियो मलाई. यो सबै पैसाका कारण यसरी समस्या भइरहेको छ, पैसा कसले बनायो भनेर तपाईँले जुन गरिरहँदाखेरि अन्त्यमा दोष चाहिँ फेरि दैवलाई दिनुभएको छ, यो यो भाव चाहिँ कसरी आयो?
1: यो यस्तो, मैले चाहिँ दोष भन्दा पनि वैंश चाहिँ दैवले बनायो, ईश्वरले बनायो भने हामीलाई त के छ भने हाम्रो एउटा चाहिँ धार्मिक हिसाबले हेर्ने हो भने चाहिँ हाम्रो यो सारा सृष्टि जगत त परमात्माले ईश्वरले गरेका हुन् नि, त भगवानले बनाएको हुन्. त्यो अर्थमा हामीभित्रको एउटा जुन बच्चादेखि बुढापासम्मको एउटा चाहिँ स्टेजभित्र एउटा वैंशको एउटा जुन स्टेज आउँछ त्यो पनि ईश्वरद्वारा नै निर्मित भयो. र यहाँ अहिले के आयो भने एउटा वैंशको टाइममा या वैंशको कारणले गर्दा चाहिँ खलबली छ होइन, बच्चा आफ्नोमा बच्चा हुन्छ, इनोसेन्ट हुन्छ होइन, उसको अर्कै संसार हुन्छ. बुढापा आफैमा चाहिँ एउटा चाहिँ अर्कै एउटा चाहिँ रिटायरमेन्ट टाइपको हुन्छ. मेन चाहिँ उत्तेजना र एनर्जी र त्यो टाइम भनेको चाहिँ एउटा चाहिँ वैंशको पिरियड हुन्छ नि, त्यो पिरियड हुन्छ र मेन खलबली त्यहाँ छ.
0: भनेको पैसा चाहिँ भगवानले बनाएन, कसले बनायो भन्ने?
1: पैसा चाहिँ कसले, पैसा त मानव निर्मित हो होइन, र पैसा चाहिँ कसले बनायो होला? सबभन्दा पहिला यो संसारमै चाहिँ जुन मुद्रा अथवा पैसा अनि इकोनोमी जे भने पनि त्यो चाहिँ कसले बनायो भनेर त्यो एउटा मैले चाहिँ एउटा प्रश्नवाचक छोडिदिएको हो. अब वैंश त डेफिनेटली ईश्वरले बनाएको हो नि त होइन, अनि यो दुईटा चाहिँ कारण भयो कि पैसा र वैंशमा चाहिँ के हुन्छ भने वैंशमै मान्छे चाहिँ बढी एग्रेसिभ हुन्छ, वैंशमै मान्छेले बढी प्रगति पनि गर्छ, वैंशमै मान्छेलाई धेरै चिजको निड्सहरू पनि हुन्छ, र चाहिँ वैंशमै मान्छे चाहिँ सबै चिज हुन्छ क्या. एउटा मान्छे चाहिँ बुढेसकालमा गएर खुङ्खार खतरनाक डन बन्न सक्दैन क्या, उसको डन बन्ने सिलसिला भनेको वैंशबाटै सुरु हुन्छ क्या. है, एउटा बच्चा पनि अपराधी बन्न सक्दैन क्या, जानी जानिकन. त्यो बच्चा जब वैंशको उमेरमा जान्छ त्यस पछाडि मात्रै ऊभित्र त्यस्ता भावहरू आउँछन् होइन. अनि प्रेमको सुरुवात पनि टाइमबाट हुन्छ होइन, जुन चाहिँ आकर्षणको कुरा गरेँ मैले, आकर्षणवाला प्रेमको होइन, हुन त जन्मिँदै प्रेमको सुरुवात त मान्छे जन्मिँदै भइहाल्यो होइन. अनि त्यसले गर्दा एउटा कारक चाहिँ ईश्वर भयो, जसले चाहिँ यो चाहिँ एउटा चाहिँ मानव लाइफको टाइमभित्र एउटा चाहिँ वैंशवाला टाइम राखिदियो होइन. एउटा चाहिँ पैसा भयो जो मान्छेहरूले बनाए, वैंश चाहिँ ईश्वरले बनायो, पैसा कसले बनायो भनेर एउटा चाहिँ मैले प्रश्नवाचक छोडिदिएँ.
0: जस्तो यो कहिलेकाहीँ गीत लेख्दै गर्दाखेरि वा सर्जकहरू कहिलेकाहीँ के भन्छन् भने जसले बढी प्रेममा पीड़ा पाएको हुन्छ, धोका पाएको छ, उसले प्रेम सम्बन्धी अझ बढी मिठा गीतहरू बनाउन सक्छ वा लेख्न सक्छ. तपाईँले त पैसाको गीत बनाउनु भएको छ होइन, तपाईँको जीवनमा चाहिँ पैसा सम्बन्धी त्यस्तो स्ट्रगल के पर्यो कि यति मिठो शब्द निस्क्यो त्यहाँबाट?
1: यस्तो छ, पैसा सम्बन्धी स्ट्रगल त अब यो जीवनयापनको क्रममा अगाडि आउँदाखेरि त हर ठाउँमा त पैसा चाहिने रहेछ होइन. अब एउटा गायक भएर म अगाडि आउँदै गर्दा रेकर्डिङ गर्नु पऱ्यो, पैसा चाहिन्छ. काठमाडौँमा बस्नु पऱ्यो, भाडा तिर्नु पऱ्यो, पैसा चाहियो, खानु पऱ्यो, पैसा चाहियो, गाडी चढ्नु पऱ्यो, पैसा चाहियो होइन. साथी सर्कलमा, राम्रो साथी सर्कलमा बस्नको लागि पनि पैसा चाहियो होइन. अब एउटा उमेरमा चाहिँ प्रेम गर्नु पऱ्यो भने पनि पैसा चाहिन्छ अहिले यहाँ होइन, किनकि प्रेमिकालाई घुमाउनु पर्यो, केही किन्नु पर्यो, खुवाउनु पर्यो, पैसा बिना त केही पोसिबलै भएन होइन. र अब आफूलाई छोडेर फेरि बाहिर हेर्दा पनि पैसै मात्र छ संसारमा होइन, जताततै पैसै मात्र छ, जसको दौड पनि पैसासम्म मात्र देखियो नि त. अनि त्यसले गर्दा केही आफ्ना केही दुनियाँका स्टोरी राखेर चाहिँ पैसा कसले बनायो बनाइयो.
0: जस्तो त्यहाँ तपाईँले एउटा शब्द प्रयोग गर्नु भएको छ नि, सुनकै महलमा निदाए पनि सपना त सादा नै हो, खाली हात आउँछौ खाली हात जान्छौ होइन. जस्तो यो शब्द चाहिँ कतै न कतै तपाईँले केही देखेर आयो वा लेख्छु भनेर थाल्दै गर्दाखेरि आफै आयो?
1: होइन, यो चाहिँ यस्तो के हो भनेदेखि मैले मेरो जिन्दगी त देखेँ नि त, मैले मेरो चाहिँ पुस्ताको जिन्दगी देखेँ र मैले दैनिक चाहिँ आर्यघाटमा मान्छेहरू देखिरहेको छु, लासहरू जलिरहेको पनि देखिरहेको छु, दैनिक बच्चा चाहिँ जन्मिरहेको पनि घटना सुनिरहेको छु होइन. र जन्मिएर मर्नुपर्छ भन्ने कुरा त देखियो नि त, देखियो मात्र नभएर त्यो गहिरोबाट भित्रबाट चाहिँ त्यो एउटा बोध भयो नि त होइन. त्यो बोध भइसक्दाखेरि पनि फेरि पनि मान्छे चाहिँ आखिर मर्नै रहेछ त एक दिन, उसलाई उसको सर्भाइभलाई मात्र नभएर दशौं पुस्तकको लागि चाहिँ जम्मा गर्नको लागि चाहिँ अपराध गरिरहेको छ होइन. केही मुठीभर मान्छेहरूले चाहिँ आफ्नो वरिपरि चाहिँ आफूले चाहिँ शक्तिको रूपमा चाहिँ पैसालाई प्रयोग गर्नको लागि चाहिँ अति भनौँ न गरिरहँदाखेरि चाहिँ हजारौँ मान्छेहरू चाहिँ सडकमा चाहिँ खान नपाएर मरिरहेको अवस्था पनि छ. यो पैसालाई यदि बाँड्ने हो भने त संसारमा भोकाएर त कोही मर्नु पर्दैन नि त संसारमा, होइन? जति पनि पुँजीपतिहरूसँग भएका पैसाहरू छन्, केही मान्छेहरूभित्र भएका पुँजी यदि सबैमा लगानी गर्यो भने भोको त कोही मर्नु पर्दैन. तर आज पनि चाहिँ अरबपति पनि यहीँ छन् र रोटी खाएर चाहिँ मर्नुपर्ने अवस्था पनि मान्छेहरू यहीँ छ नि त. आखिर ती दुइटै मान्छे यही धरतीमा जन्मेका हुन्, एउटै प्रोसेसबाट जन्मेका हुन्, यही धरतीको हावा लिएका हुन्, यही धरतीको पानी, यही धरतीको घाम र यही चिज अनाज खाएरै हुर्केका हुन् नि त. तर एउटाले चाहिँ भोको मर्नु परेको छ, एउटा चाहिँ खर्मपति भइरहेको छ. त्यो त एउटा राज्य व्यवस्थाले पनि त्यो गर्ने कुरा रह्यो र हामी भित्र पनि मानव त छैन, बाँडेर खानुपर्छ भन्ने त मान्छेसँग छैन नि त. बरु अर्कोलाई लुटेर भने पनि मेरो चाहिँ बढाउनु पर्छ, मान्छे त त्यो जाति भयो नि त, होइन? अब एकचोटि के घटना भयो अरे भने कुबेरको खजाना जम्मै चाहिँ भएमा चाहिँ पोखियो गाडी, होइन? अब त्यहाँ तपाईँको चराचुरुङ्गी आए, उनीहरूले खाए, हात्ती आयो, हात्तीले पनि खायो गयो, होइन? कुकुर आयो, उसले पनि खाएर गयो, चराहरू आए खाएर गए, सबै जीव जन्तु आए, जति पेट भर्नु पर्ने थियो भरेर उडे. मान्छे आयो क्या, मान्छेले सबै कलेक्ट गरेर लिएर गयो क्या, किनकि मान्छे त आजको लागि मात्रै बाँचेन क्या, मान्छे 300 वर्ष पछाडिको लागि पनि बाँच्न चाहन्छ क्या, जहाँ जहाँ चाहिँ अस्तित्वै छैन क्या, जहाँ त्यसको कुनै मिनिङ नै छैन, कुनै भ्यालु नै छैन क्या.
0: भनेको चाहिने जति पैसा कमायो हुने रहेछ,
1: तपाईँको सर्भाइभ चले त भयो नि, तपाईँको घाँस बाँस कपास तपाईँको दैनिकी चल्यो नि, तपाईँलाई कम्फर्टेबल लाइफमा छ नि त. तर पनि मान्छे त्यतिले पुग्दैन नि, उसलाई 10 करोड चाहिन्छ, 10 अरब चाहिन्छ, खरब चाहिन्छ, किनभने शक्तिको रूपमा देखाउनु पर्यो नि त, उसले अहंकार मसँग यो छ भनेर देखाउनु पर्यो नि त. त्यसले गर्दा त उसले खरबौँ कमाउनुको लागि त के गर्नु पर्यो त, त्यही अनुसारको चाहिँ मेकिङ गर्नु पर्यो, पोलिटिक्स गर्नु पर्यो, तलमाथि गर्नु पर्यो, दायाँ बायाँ गर्नु पर्यो. त्यो चिजले गर्दा के हो त, समाज त एउटा खाडोमा जाने भयो नि त. केही वर्गहरूमा चाहिँ सम्पन्नता रहने भयो, बाँकी चिज त सधैँभरि ओझेलमै रहने भयो नि त. जसले एउटा वर्गले खान पाउँदैन, अर्को वर्गलाई चाहिँ हजार पुस्ता पनि, हजार वर्षसम्म पनि खानको लागि स्टक छ, होइन? त्यो स्टकले त के गर्यो भने यता आज प्रेजेन्टेसनमा त मान्छेले भोको राख्यो नि त, होइन? यो त गलत हो नि त.
0: त्यसै यो पैसाले जल्छ र को भन्ने त्यो लाइन सुन्नु
1: सुन.

हवस्त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब

0: पेलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67487

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइदिएछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँमा सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवास ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी दाङले लुम्बिनी प्रदेश राजधानीबाट संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित अभियान शुरू गर्ने भएको छ। दाङमा प्रदेश कार्यालय उद्घाटनसँगै प्रदेश स्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष सम्वादका कार्यक्रम अघि बढ़ाउन लागिएको हो। पहिले लम्हीमा रहेको रासोपाको कार्यालय हाल प्रदेश राजधानी स्थल मौरीघाटमा स्थानान्तरण गरिएको छ। सो कार्यालय उद्घाटन गरी पार्टीको अभियानका कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य सहित दाङबाट निर्वाचित सबै सांसदहरू आज दाङ देखुरी आउन लागेको बताइएको छ। रासोपा दाङका जिल्ला सभापति किरण खनालले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान शुरू गर्न लागेको बताउनुभयो। खनालका अनुसार अभियानको पहिलो चरणमा संगठनलाई ओडा तथा टोल तहसम्म विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष सम्वाद गर्ने र स्थानीय स्तरका समस्या तथा आवश्यकतालाई राजनैतिक एजेण्डासँग जोड्ने काम हुनेछ। सभापति खनालका अनुसार सांसद समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री आचार्यले भोलि दाङ जिल्लाका सबै कार्यालय प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा रोल्पाबाट 4 जनाले विभिन्न पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। असोज 18 देखि 22 गतेसम्म काठमाण्डुमा हुने 15 महाधिवेशनमा रोल्पाबाट महामन्त्री, सहमहामन्त्री र 2 केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा भएको हो। रोल्पा गंगादीप गाउँपालिकामा स्थायी बासिन्दा तथा लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। त्यस्तै रोल्पा नगरपालिकाका स्थायी बासिन्दा मनोज मणि आचार्यले सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। परिवर्तन गाउँपालिकाका स्थायी बासिन्दा डाक्टर सुदन कुमार ओलीले 35 वर्ष मुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो। रुन्टीगढ़ी गाउँपालिकाका स्थायी बासिन्दा धनबहादुर रसाईले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेको बताइएको छ। 4 जना असोज 11 गते रोल्पाबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो। र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दाङको देवखुरी स्थित देवखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ। 10 राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले रंगशालाको अवलोकन तथा निरीक्षण गर्नुभएको हो। रंगशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेललाई त्यहाँ पुग्नु भएको थियो। सो अवसरमा उहाँले स्थानीय खेलाड़ीहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो। मन्त्री पोखरेलसँगै उहाँका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयको उच्चस्तरीय टोली पनि रंगशाला निरीक्षणमा सहभागी भएको थियो। अवस्था बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्युरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
12: हो होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
13: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
14: ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बीएन फूड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बीएन फूडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
15: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बंद जीव दुखे आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास

0: तेरे बजदै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
1: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
1: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
1: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226

0: बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 9 वार्षिक उत्सवको अवसरमा आज 7 किलोमिटर म्याराथन दौड़ आयोजना गरिएको छ। दौड़मा प्रतिष्ठानका चिकित्सक, नर्स, शिक्षक तथा कर्मचारी गरी करिब 200 जनाको सहभागिता रहेको थियो। दौड़ प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर राम नारायण मण्डलले गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, डिन प्राध्यापक डाक्टर कृष्ण कुमार झा र अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाईले विभिन्न विभागका प्रमुख लगायतको उपस्थितिमा म्याराथन सम्पन्न भएको हो। प्रतिष्ठानको बेसिक साइन्स भवनबाट शुरू भएको दौड़ प्रतियोगिता घोराहीको तुलसीपुर चोक हुँदै गुलोरिया पार्क पुगेर पुनः बेसिक साइन्स भवनमै आएर समापन गरिएको हो। दौड़मा पुरूषतर्फ दिवाकर मल्ल प्रथम, विनय चौधरी द्वितीय र विज्ञान शाही तृतीय हुनुभएको छ। त्यस्तै महिलातर्फ पवन थापा प्रथम, पुष्पाञ्जली ठाकुर द्वितीय र अप्सना खातुन तृतीय हुनुभएको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंज स्थित मुख्य शाखा कार्यालयको बिक्री केन्द्रबाट उपभोक्ताले 36,250 रूपियाँ छूट पाएका छन्। कम्पनीले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी गत साउन महिनादेखि संचालनमा ल्याएको सहुलियत बिक्री केन्द्रबाट चामल खरिद गर्दा उपभोक्ताले उक्त रकम बराबर छूट पाएका हुन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगंजका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले चाडपर्वलाई लक्षित गरी संचालनमा ल्याइएको सहुलियत बिक्री केन्द्रबाट उपभोक्ता 36,250 रूपियाँ बराबरको छूट पाएको बताउनुभयो। नेपालगंज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर 100 क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएकोमा हालसम्म 72.50 क्विन्टल चामल बिक्री भएको छ। अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइदिएछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँमा सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ, प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोडेको से बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टी दाङले लुम्बिनी प्रदेश राजधानीबाट संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित अभियान शुरू गर्ने भएको छ। दाङमा प्रदेश कार्यालय उद्घाटनसँगै प्रदेश स्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादको कार्यक्रम अघि बढ़ाउन लागि हो। पहिले लम्हीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय हाल प्रदेश राजधानी स्थल मौरीघाटमा स्थानान्तरण गरिएको छ। सो कार्यालय उद्घाटन गरी पार्टीको अभियानका कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य सहित दाङबाट निर्वाचित सबै सांसदहरू दाङ आउने कार्यक्रम रहेको छ। राष्ट्रसभा दाङका जिल्ला सभापति किरण खनाले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान शुरू गर्न लागि जानकारी दिनुभएको छ। अवस्था बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएको यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरा बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दंगालीबाट किनेर हेर न
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
1: सम्पर्क नम्बर 9847268673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
8: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
9: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
8: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
9: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार
8: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
13: फोन नम्बर 0825656601 9858335090 9858331684
14: यो दाँत दुखेर भयो
15: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
14: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
15: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
14: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
15: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
16: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
17: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
19: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुनिने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
8: सम्पर्क फोन नम्बर 0825567573
4: 9814647746
8: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
6: सीता के भो तिमलाई घुम्सेर बसेछौ
20: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
6: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
20: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
21: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
22: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
21: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
23: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
24: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
25: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
26: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082-591-7994 मोबाइल नम्बर 9822-87-74-94

0: Angao Radio, Meru Everest.
1: श्रीनेत्र नेत्रालय आँखोपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 9899984602 र 9864883473

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: कान्ति खरेलजी सोध्नुहुन्छ, हरिओम गुरुदेव, मलाई ध्यानमा मात्र बसिराख्न मन लाग्छ, लाउन खान प्रति इच्छा केही लाग्दैन, बिना कारण यस्तै हाँसो उठ्छ, रमाइलो मात्र लाग्छ, के गर्ने होला? अब रमाइलो मात्र लाग्छ, रमाउनुहोस्, के गर्ने होला? जसलाई रमाइलो लाग्छ त्यसले नै रमाउने हो। बिचारा यहाँ रमाइलो नलाग्ने व्यक्तिहरू कति छन्, कतिलाई मुस्किल छ, रमाउन गाह्रो छ। तपाईँलाई त अकारण त्यत्तिकै रमाइलो लागिरहेछ, रमाउनुहोस्। यो रमाइलो ध्यानको परिणाम हो। तपाईँलाई ध्यान मात्रै बसिरहन मन लाग्छ, किन लाग्छ भने ध्यानमा बस्दा आनन्द आउँछ। ध्यानमा बस्दा आनन्द आएन भने त कसलाई ध्यानमा बसिरहन मन लाग्छ र? जे गर्दा हामीलाई आनन्द आउँछ हामी त्यसैलाई समाउँछौ, बार बार त्यही गरिरहन्छौ। या अलिकति विचार गर्नुपर्ने कुरा चाहिँ के हो भने, कुनै पनि कुरा यो संसारमा आए, कुनै पनि कुरा सन्तुलित नै हुनुपर्छ। यो जगतमा सीमा छ, सीमा अतिक्रमण गर्न हुँदैन। यो शरीर जुन लिएर आएका छौं हामीले, यो शरीरको सीमा छ। तपाईँको आँखाले पनि एउटा सीमासम्म हेर्न सक्छ, त्योभन्दा उता सक्दैन। कहीँ न कहीँ क्षितिज भेट्टाइन्छ, क्षितिज पारी हेर्न सकिँदैन। टाढाको मात्रै हेर्न नसक्ने होइन, तपाईँको आँखाले धेरै नजिकको पनि हेर्न सक्दैन। यही हातलाई यति दूरीमा राख्नुभयो सबै रेखाहरू देखिन्छ, यही हातलाई आँखाको यसरी नजिक ल्याउनुभयो भने केही पनि देखिँदैन। हाम्रो आँखाले न धेरै नजिकको हेर्न सक्छ, न धेरै टाढाको हेर्न सक्छ। हाम्रो कानले न धेरै ठूलो आवाज सुन्न सक्छ, न धेरै सूक्ष्म सानो आवाज सुन्न सक्छ। बीचको सक्छ, सन्तुलन मात्रै सक्छ। जीवनका हरेक आयामहरू, जस्तो तपाईँ यो स्वादको कुरा गरे पनि त्यही हो, गन्धको कुरा गरे पनि त्यही हो। गन्ध पनि न कडा गन्ध अनुभवमा आउँछ, न अति सूक्ष्म गन्ध अनुभवमा आउँछ, ठिक्क चाहिन्छ। स्वाद पनि त्यस्तै हो, धेरै सूक्ष्म स्वाद हामी अनुभव गर्न सक्दैनौँ, धेरै कडा पनि सक्दैनौँ। जीवन, यो जीवनलाई चाहिँ सन्तुलनमा राख्नै पर्छ, अरू उपाय छैन। सीमाभन्दा पारि जान सकिँदैन। त्यसलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरूलाई पनि, आफ्नो बोली व्यवहार सबैलाई सन्तुलनमै राख्नुपर्छ। अति गर्यो भने जहाँ अति हुन्छ त्यहाँ खति हुन्छ, नोक्सान हुन्छ। अति गर्नु हुँदैन, चाहे राम्रोमा होस् चाहे नराम्रोमा होस्। तपाईँले माया नै गर्दाखेरि पनि कसैलाई अति जेमा पनि माया नै देखाउनुभयो भने त्यही मायाले त्यो व्यक्तिलाई बिगार्न सक्छ, मानिस बिग्रिन सक्छ। सधैँ तालीले मात्रै चल्दैन, कतै गाली कतै ताली सन्तुलनमा बस्दछ। यहाँ सबै कुरा काम लाग्ने छ काम नलाग्ने भनेको असन्तुलन मात्रै होइन भने सबै कुरा काम लाग्छ। लोभ पनि काम लाग्छ, मोह माया सबै काम लाग्छ, रिस पनि काम लाग्छ, घृणा पनि काम लाग्छ, ईर्ष्या पनि काम लाग्छ, या काम नलाग्ने केही पनि छैन। अति गर्यो भने चाहिँ बिग्रिन्छ। प्रेम पनि होस्, ठिक्क होस्, शोभनीय होस्, घृणा पनि होस्, ठिक्क होस्, केही नोक्सान हुँदैन। रिस पनि उठोस्, ठिक्क, आफ्नो नियन्त्रणमा होस्। नियन्त्रण भन्दा बाहिर गयो, अनियन्त्रित भयो भने चाहिँ कुनै पनि कुराले समस्या दिन्छ, किनभने नियन्त्रण बाहिर गएपछि त्यसले सीमा पार गर्छ, सीमा पार गरेपछि समस्या हुन्छ। मात्रा मिलाएर खायो भने विष खाए पनि अमृत बन्छ, गोमन सर्पको विष पनि औषधिमा प्रयोग भएको छ। मात्र बिगारेर खायो भने घिउ खाए पनि मान्छे मर्छ। सन्तुलन जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो, यसलाई बिल्कुल ख्याल राख्नुपर्छ। त्यसकारण आनन्द आयो भन्दैमा 24 घण्टा ध्यानमा बसिरहन उपयुक्त हुँदैन, किनभने हामी परिवारमा छौँ, सबै कुरा छोडेर ध्यान मात्रै गर्छु भनेर संसार छोडेर हिँड्ने योगीहरूको कुरा अलग। उहाँहरूले त जीवनलाई पूरै ध्यानको लागि अर्पण गर्नुभयो। यदि ध्यानमा आनन्द आएको छ भने 2 दिन, 4 दिन, 5 दिन, 7 दिन, महिनौसम्म पनि समाधिमा गएका उदाहरणहरू हामी पाउँछौ। तर गृहस्थमा बस्ने व्यक्तिलाई त्यो सुविधा छैन, अहिलेको मानिसलाई त्यो सुविधा छैन। अहिले अत्यन्तै सन्तुलनमा जानुपर्छ। घर पनि होस्, परिवार पनि होस्, धन पनि होस् अनि ध्यान पनि होस्, सबै कुरा होस्, सबै प्रकारको रमाइलो आओस्। त्यसैले पारिवारिक मानिसले ध्यानको अभ्यास गर्दाखेरि एउटा सीमामा रहनुपर्छ। कुन समयमा ध्यान गर्ने, कुन समयमा काम गर्ने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने, कतिखेर काम गर्ने, सबै कुराको तालिका बन्नुपर्छ। तालिका अनुसार जीवन चल्यो भने यसलाई अनुशासित जीवन भनिन्छ, प्राकृतिक जीवन भनिन्छ। यसले सबैतिरबाट तपाईँलाई खुसी दिन्छ, सम्पन्नता दिन्छ। त्यसकारण ध्यानलाई ध्यान गर्दाखेरि त्यो ख्यालमा राख्नुहोला। अनि यहाँ भन्नुहुन्छ, जब ध्यानमा आनन्द आउँछ, ध्यानमा बस्छु, न खाना खाने इच्छा हुन्छ, न केही काम गर्ने इच्छा हुन्छ। अब त्यस्तो काम गर्ने या खाना खाने इच्छा पनि किन हुँदैन भने नि, ध्यानको अवस्थामा यो हुन्छ, यो सामान्य कुरा हो, हुन्छ। यति आनन्द आइरहेको छ ध्यान गर्दा, त्यो आनन्दलाई छोडेर अरू कुरा गर्ने इच्छा कसलाई हुन्छ र? हाम्रो त मन नै त्यस्तै छ, जहाँ रमाइलो भयो हाम्रो मन त्यही अड्केर बस्छ। रमाइलो आनन्द भेट्टायो भने सबै कुरा मान्छे छोड्न तयार हुन्छ, यतिसम्म तयार हुन्छ कि त्यो आनन्दमा मान्छे मर्न पनि तयार हुन्छ। यस्तो आनन्द आएको छ, बरु यी मर्न पाए पनि मर्यौं, केही छैन, यो आनन्दमा चाहिँ डुबाउँ, सिद्ध्यौं भन्ने हुन्छ। आनन्द त त्यतिसम्म एकोरै दिन्छ मान्छेले। अब तपाईँलाई ध्यानको आनन्द आएको छ अनि खाने होस् कहाँ हुन्छ र? कामको होस् कहाँ हुन्छ र? जतिखेर पनि ध्यान गरौं गरौं लाग्छ, तपाईँलाई लागेको छ। ध्यानको हिसाबले हेर्नुहुन्छ भने राम्रो हो, तर व्यवहारिक हिसाबले चल्दैन। हामीले त व्यवहारलाई पनि सँगै लैजानुपर्छ, ध्यानलाई पनि सँगै लैजानुपर्छ। तपाईँलाई सीमा क्रस गर्ने, सीमालाई अतिक्रमण गर्ने अधिकार अहिले छैन। हो, घर परिवार सबै छोडेर जो व्यक्तिहरू योगी बनेर हिँडेका छन्, साधनै मात्रै गर्छु र त्यो परमानन्दलाई अनुभूति गरेरै छोड्छु भनेर हिँडेका छन्, उहाँहरूको लागि चाहिँ कुनै सीमा छैन। अब आनन्द आयो भने खान पनि छोड्नुहोस्, अरू काम छोड्नुहोस्, बस आनन्दमा डुब्नुहोस्, ध्यानमै डुब्नुहोस्, उहाँहरूलाई पूरा छुट छ। तर तपाईँ हामी सबै गृहस्थहरूलाई यो छुट छैन। गृहस्थहरूले जहिले पनि सन्तुलनलाई बढी ध्यान दिनुपर्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार का
3: हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590466 9829185053।
10: तपाईँलाई पायल फुसफुसा फुसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
13: मैले सुनेको छु भोजन अनुसारकै स्वास्थ्य र भोजन अनुसारकै मन हुन्छ। म कस्तो प्रकारको भोजन गरौं? प्रश्न महत्वपूर्ण छ र प्रश्नकर्ताको भाव पनि सही छ। जस्तो भोजन उस्तै शरीर उस्तै तन, जस्तो भोजन उस्तै तन, जस्तो भोजन उस्तै मन, यो एकदमै सत्य हो। त्यसकारणले भोजन रोज्न सिक्नुपर्छ। के खाने त, मेरो आहार के हो, आफू अनुकूल आहार रोज्न सिक्नुपर्छ। म कहाँ पुग्न खोजेको व्यक्ति हुँ त्यो अनुरूपको आहार, त्यो अनुरूपको भोजन रोज्न सिक्नुपर्छ। यसमा तपाईँले आफ्नो लागि कसरी रोज्ने म केही तरिका बताइदिन्छु। तपाईँ आफूलाई हेर्नुहोस्, तीन प्रकारका व्यक्ति हुन्छन्। एउटा हुन्छ तामसिक व्यक्ति, अर्को हुन्छ राजसिक, अर्को हुन्छ सात्विक व्यक्ति। तामसिक व्यक्ति यानि त्यो हो जो धेरै बढी आलस्य गर्न चाहन्छ, जसका लागि सबभन्दा महत्वपूर्ण ठाउँ नै ओछ्यान हो, जो सुत्न पाए बस्दैन, जो बस्न पाए उठ्दैन, जो उठ्न पाए हिँड्दैन, जो हिँड्न पाए दौड्दैन, त्यो तामसिक व्यक्ति हो। जो भारी रहन चाहन्छ, उसलाई संसारको कुनै कुरा महत्वपूर्ण हुँदैन, उसलाई टन्न खान पाए र त्यो भोजनको भारले जुन निद्रा लाग्छ नि मजाले निदाउन पाए भयो, ऊ 8-10 घन्टा सुत्न पाए र टन्न खान पाए उसलाई पुग्छ। त्यस्तो प्रकारको तामसिक व्यक्ति बन्ने तपाईँको विचार छ भने तपाईँ भोजन त्यही अनुसारको रोज्नुहोस्। भारी भोजन तपाईँ रोज्नुहोस्, गरिष्ठ भोजन रोज्नुहोस्, बजारमा पकाएका अनि बट्टा बन्द भएका जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यो तपाईँका लागि हुन्छ मेरो। यदि तपाईँ भारी जीवन जिउन चाहनुहुन्छ, तपाईँ उज्यालो बन्न चाहनुहुन्न, तपाईँ अन्धकारमा जीवन जिउन चाहनुहुन्छ भने अन्धकारभित्र छोपेर राखिएका भोजनहरू, फास्ट फुडहरू, प्याक्ड फुडहरू, जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यसै गरी तपाईँ मांसाहार रोज्नुहोस्, मद्यपान रोज्नुहोस्, किनभने यिनले तपाईँको बुद्धिलाई एकदमै न्यून बनाइदिन्छन्, तपाईँको चेतनालाई न्यून बनाइदिन्छन्। धेरै मित्रले सोध्नुहुन्छ मांसाहार गर्नुहुन्छ कि हुन्न, कुनै पनि कुरा गर्न हुन्छ कि हुँदैन त्यसको नियम हुँदैन। तपाईँ कस्तो व्यक्ति हो? यदि तपाईँ तामसी रहन चाहनुहुन्छ, तामसी बन्न चाहनुहुन्छ, वा तामसी हुनुहुन्छ र तामसी रहन चाहनुहुन्छ भने मांसाहार तपाईँका लागि, मध्यपान तपाईँका लागि मजाले गर्नुहोस्। यी गरिष्ठ भोजनहरू तपाईँका लागि हुन्, यी सबै रेस्टुरेन्ट तपाईँकै लागि खुलेका छन्, र यी बट्टामा भरिएका भोजन कसका लागि हुन्छ? सबै तामसी व्यक्तिका लागि त हुने भोजनहरू, तर यहाँ टिक्नुपर्छ भन्ने जरुरी छैन। दोस्रो, तपाईँ तामसिक होइन राजसिक बन्न चाहनुहुन्छ, राजसिक व्यक्ति बन्न चाहनुहुन्छ भने छुट्टै प्रकारको भोजन रोज्ने गर्नुहोस्। राजसिक व्यक्ति कस्तो हो? जो व्यक्ति दौडधुप गर्न चाहन्छ, जो व्यक्तिलाई जीवनमा केही हासिल गर्नु छ, जसको जीवनमा स्पीड तोरा गति चाहिन्छ, जो आफ्नो जीवनमा जे छ त्यससँग राजी छैन, त्यो व्यक्ति राजसी हो। तामसी व्यक्ति अत्यन्तै राजी छ, ऊ त भएको काम पनि छोड्न चाहन्छ, है, यस्तो काम कसले गर्ने भन्छ, एउटा पसल चलाएपछि त्यो पनि छोड्न चाहन्छ, एउटा दसदेखि पाँचसम्म गर्ने काम थियो त्यो पनि छोड्न चाहन्छ, 24 घण्टा मध्ये 7 घण्टा पनि ऊ काम गर्न तयार छैन, त्यो पनि ऊ छोड्न चाहन्छ। ऊ भन्छ कि मैले काम छोडेपछि बल्ल म खुसी हुन्छु, तामसी व्यक्ति हो यो। तर राजसी व्यक्ति के भन्छ? होइन, मैले काम बढाउनु पर्छ, मैले गर्नुपर्ने धेरै बाँकी छ, म दौडिनुपर्छ, मेरो जीवनमा गति आउनुपर्छ भन्ने छ भने यो व्यक्ति राजसी व्यक्ति हो। र तपाईँ राजसी बन्न चाहनुहुन्छ भने त्यस्तै प्रकारका भोजनहरू छन्, तातो खानुहोस्, पिरो भोजनले तपाईँले लिनुहोस्, अमिलो भोजन लिनुहोस्, एकदमै एकदमै मसालेदार भोजन तपाईँ लिनुहुन्छ भने तपाईँ एक ठाउँमा रोकिन सक्नुहुन्न, तपाईँ दौडेको दौडै गर्नुपर्छ। जो व्यक्तिले अत्यन्तै तातो पिरो अमिलो भोजन लिन्छ, त्यो व्यक्ति बिस्तारै राजसी बन्न थाल्छ, र राजसी व्यक्तिहरूलाई नै यी भोजन मन पर्न थाल्छ। यी भोजनले तपाईँलाई निद्रा दिँदैनन्, यी भोजनले तपाईँलाई दौडाएको दौडाइ गर्छन्, तपाईँभित्र धेरै असहजता ल्याउँछन्, तर दौडेको दौडे तपाईँ कहीँ पनि पुग्नुहुन्न। यी भोजनले तपाईँलाई धेरै छिटो थकाउँछन्, तपाईँको शरीर धेरै छिटो क्षीण हुन्छ, तपाईँ अस्वस्थ हुन थाल्नुहुनेछ। आज केही देख्नुहुन्न, आज तपाईँ जिब्रोको स्वादका लागि जे पनि गर्दै हुनुहुन्छ, तर दीर्घकालमा तपाईँलाई के हुन्छ? त्यो तपाईँ कस्तो बन्न चाहनुहुन्छ त्यही अनुसार भोजन रोज्नुहोस्। कहिलेकाहीँ मांसाहार पनि तामसिक व्यक्ति नभएर यो राजसी व्यक्तिका लागि हुन सक्छ। जस्तो उदाहरणलाई, कोही व्यक्ति चाहिँ मांसाहार गरेपछि अझ बढी काम गर्न सक्छु म भन्ने भन्न थाल्छन्, मलाई धेरै बढी ऊर्जा आउँछ भन्न थाल्छन्, त्यस्तो अवस्थामा मांसाहार राजसी भोजन बन्न जान्छ। कसैले चाहिँ म हरेक दिन थाक्छु, अलिकति काम गर्नुपर्ने हुन्छ, अलिकति साथीहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ, अलिकति पार्टीमा जानुपर्ने हुन्छ, त्यस कारणले थोरै भए पनि मैले सामाजिक रूपमा भए पनि यी पेय पदार्थहरू लिनुपर्छ, यिनी मदिराहरू लिनुपर्छ, म सोसल ड्रिङ्कहरू भन् खान्छ त्यो व्यक्ति भने यो मदिरा पनि राजसी भोजन भन्न जान्छ, त्यो राजसी पदार्थ हो। अब तपाईँ आफ्नो जीवन कस्तो बनाउन चाहनुहुन्छ त्यही अनुसार रोज्नुहोस्। तेस्रो प्रकारको व्यक्ति छ सात्विक व्यक्ति।
14: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
15: स्वर्गद्वारी ड्रिंकिंग वाटर,
14: हाम्रा सेवाहरू
15: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
14: अर्डर अनुसार खाली बोतलको उत्पादन,
15: 20 लिटर जारमा होम डेलिभरी सेवा।
14: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसी, फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-478-63-375।
15: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
16: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ
17: असिस्टेंट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दीन बागवान,
16: अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
12: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
18: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
19: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
18: युनिच्यामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
19: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
20: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुटोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
22: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
23: विशेषज्ञ डाक्टरी सेवाहरू,
22: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
24: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
23: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
22: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9848710030 र 9829954555।
25: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
27: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
28: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
27: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
28: फोन नम्बर 0825562601, 9858335990, 9858331684।
17: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
29: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
17: डाक्टरद्वारा दिइने सेवाहरू,
29: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
17: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
29: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
17: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
29: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
20: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
17: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।
30: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
13: सात्विक व्यक्ति त्यो हो जो जीवनमा उज्यालोपन चाहन्छ, उज्यालो बन्न चाहन्छ, स्पष्ट हुन चाहन्छ। ऊ आफूलाई न बढी भारी अनुभव गर्ने, न दौडेको दौडे अनुभव गर्ने, कहीँ बीचमा, न तामसी न राजसी, यी दुईको कहीँ बीचमा स्थिर भयो भने यो व्यक्ति सात्विक हुन्छ। तर दुई मात्रै होइन, दुईको बीचमा मात्रै होइन, यो व्यक्ति तेस्रो प्रकारको हुन्छ। यो व्यक्ति सुत्नु पर्यो भने तामसी झैँ गरेर सुत्न पनि सक्छ, दौडिनु पर्यो भने राजसी झैँ गरेर दौडिन पनि सक्छ। किनभने यो व्यक्तिभित्र अब उज्यालो आयो, यो व्यक्तिका निर्णयहरू राम्रा हुन्छन्, यो व्यक्तिको शरीर राम्रो हुन्छ। तपाईँले हेर्नुहोस्, सामान्यतया राजसी व्यक्तिको शरीर तामसीको भन्दा कम भारी हुन्छ। तामसी व्यक्तिको शरीर त एकदम भारी हुन्छ, ऊ यति खान्छ कि शरीरको अलग अलग ठाउँबाट त्यो बोसो प्रकट होस्, ऊ आफ्नो शरीरभरि बोसै बोसो भर्न चाहन्छ। तर राजसी व्यक्तिलाई दौडिनु पर्नेछ नि, त्यस कारणले आफूलाई स्वस्थ पनि राख्न खोज्छ, तर ऊ धेरै मेहनत गरेपछि बल्ल स्वस्थ हुन सक्छ। राजसी व्यक्तिले खाएको खाना पचाउनु पनि उसलाई दिनभरि दौडिनु पर्छ, तामसी व्यक्तिको त खानै पच्दैन, धेरै छिटो रोगी हुन्छ। ऊ आज जति धेरै खान्छ त्यति छिटो मर्छ, धेरै छिटो रोगी हुन्छ। तर राजसी व्यक्तिलाई तपाईँले व्यायामशालामा भेट्नुहुनेछ, तपाईँले जिममा भेट्नुहुनेछ, जुम्बा गर्दै गरेको भेट्नुहुनेछ, दौडिँदै गरेको भेट्नुहुनेछ, कानमा एउटा रेडियो राखेर भए पनि यो दौडिन्छ, सङ्गीत सुन्दै भए पनि दौडिन्छ, यो व्यक्ति राजसी हो। व्यायाम पनि दौड बनायो, तर सात्विक व्यक्तिको व्यायाम हेऱ्यो भने ऊ एकदम शान्त तरिकाले व्यायाम गर्छ। राजसी व्यक्तिले व्यायाम गर्यो भने, कुनै योगाभ्यास गर्यो भने एक मिनटमा 10 पटक 12 पटक गर्ने गरी गर्छ, तर सात्विक व्यक्तिले त्यही योगाभ्यास 1 मिनट 2 मिनट 5 मिनटसम्म लगाएर एउटा आसन गर्न थाल्छ। किनकि सात्विक व्यक्ति बडो स्थिर हुन्छ, उसलाई थाहा हुन्छ दौडेर मात्रै जीवनमा केही आउँदैन, आफूभित्रको उज्यालो, आफूभित्रको प्रकाश, आफ्नो स्पष्टताको आधा मण्डलले मात्रै केही कुरा निर्माण हुन सक्छ। त्यस कारणले सात्विक व्यक्ति बडो अनौठो हुन्छ र पृथ्वीमा दुर्लभ छ सात्विक व्यक्ति, एकदमै कम पाइन्छन्। तर तपाईँ त्यस्तो बन्न चाहनुहुन्छ भने तपाईँको भोजन हलुका हुन्छ। यो होइन कि तपाईँ मसालेदार भोजन गर्नुहुन्न, तर धेरै भोजन गर्नुहुन्न, तपाईँ थोरै भोजन गर्नुहुन्छ, त्यति भोजन गर्नुहुन्छ जति भोजनले तपाईँ दौडिन सक्नुहुन्छ। तर त्यो भोजनको बलमा तपाईँ निदाउन चाहनुहुन्न, तपाईँ ध्यानको बलमा निदाउन चाहनुहुन्छ। अब तपाईँको जीवनमा ध्यान पनि आउँछ। राजसी व्यक्तिले म यति धेरै दौडिनुपर्छ, ध्यान गर्ने समय छैन भनिरहेको हुन्छ। सात्विक व्यक्तिले म धेरै दौडिनुपर्ने हुन्छ, त्यसकारणले ध्यान अनिवार्य हो भनिरहेको हुन्छ। यी दुईटा व्यक्तिको तर्क सरणी छुट्टै हुन्छ। तामसी व्यक्तिले ध्यान, यो त काम नपाएका व्यक्तिहरूका लागि हो, यी त अरूलाई ठग्ने व्यक्तिहरूका लागि हो, यी त मन्दिर इत्यादिमा बस्ने व्यक्तिका लागि हो भनेर ऊ सुन्नै चाहन्न। तामसी व्यक्तिले न ध्यानको विषयमा केही सुन्न चाहन्छ, न अध्यात्मको विषयमा, न धर्मको विषयमा केही सुन्न चाहन्छ। तामसी व्यक्तिले आफ्नो सबभन्दा ठुलो शत्रु राजसी व्यक्तिलाई देख्छ, र राजसी व्यक्तिले सात्विक व्यक्तिलाई शत्रुको रूपमा त हेर्दैन, तर ईर्ष्या चाहिँ गर्छ एकदमै, किनभने यो व्यक्ति बडो दुर्लभ हुन्छ सात्विक व्यक्ति। राजसी व्यक्ति जति दौडिँदा पनि जुन कुरा हासिल गरेको हुँदैन, सात्विक व्यक्ति आरामसँग त्यही कुरा हासिल गरिरहेको हुन्छ। राजसी व्यक्तिको अनुहार कहिले पनि उज्यालो हुँदैन, जहिले सुकै तनाव, संसारभरिका तनाव उसको मनमा हुन्छ। सात्विक व्यक्ति धेरै गर्दैन, तर धेरै उत्पादनशीलता हुन्छ उसको, धेरै कुरा हासिल चाहिँ गर्न सक्छ कम गरेर पनि, र बडो स्थिर बडो शान्त देखिन्छ। त्यो देखेर राजसी व्यक्तिले कहिले बुझ्दै बुझ्दैन, त्यसकारण राजसी व्यक्तिले भन्न थाल्छ कि यो सात्विक व्यक्तिको कुनै सिद्धि होला, कुनै देवी देवतालाई पुकारे होला। त्यसकारण राजसी व्यक्तिहरूले तपाईँले दान गरिरहेको देख्नुहुन्छ, एकदमै धेरै दान गर्छन्। यो फलानु देवताको, फलानु देवीको, फलानु गुरुको आशीर्वाद भयो भने म पनि त्यो सात्विक व्यक्ति जस्तै बन्न सक्छु कि भन्न थाल्छन्, होइन। सात्विक व्यक्ति त जीवनशैलीले बनाउँछ तपाईँलाई, दान राम्रो हो तर दान एक्लैले तपाईँलाई सात्विक बनाउँदैन। दानले तपाईँ तपाईँका कर्महरूलाई लुकाउँदैन, तपाईँको कर्मबन्धनको बोझ आफ्नो ठाउँमा छ। तपाईँ सात्विक बन्न चाहनुहुन्छ भने हल्का र अत्यन्तै सात्विक भोजन गर्ने गर्नुहोस्, एकदम ताजा भोजन गर्नुहोस्, हरियो परी खानुहोस्। सात्विक व्यक्तिले जन्मिएको केही पनि खाँदैन, उम्रिएको खान्छ, उम्रिएको पनि ताजा खान्छ, त्यही कुराको सेवन गर्छ। दाम बढी प्राण छ, जुन बढी ताजा छ, जुन बढी रसिलो छ, जुन बढी झोलिलो छ र जुनले बढी स्वास्थ्य दिन्छ, जुन कुरा स्वास्थ्यवर्धक छ, सात्विक व्यक्तिले त्यही भोजन गर्छ। त्यसकारणले सात्विक व्यक्ति अत्यन्तै अक्सिजनले भरिएको भोजन गर्छ, ऊ धेरै खाएको पनि तपाईँ देख्नुहुन्न र सात्विक व्यक्ति सितिमिति व्रत बसेको पनि देख्नुहुन्न। व्रत त कि तामसिक कि राजसिक बस्छ, किनभने धेरै खान्छन्, धेरै खाएपछि पद्दैन, व्रत बस्नु अनिवार्य हुन्छ। हप्ताको एक दिन दुई दिन उपवास बस्ने गर्छन्। सात्विक व्यक्ति त त्यति नै खान्छ जति सहजताका साथ पच्छ र जीवनलाई ऊर्जा उपलब्ध हुन्छ। सात्विक व्यक्ति दौडनका लागि खाँदैन र खानका लागि दौडदैन। सात्विक व्यक्ति बस आफ्नो ऊर्जा बनाउँछ र आफ्नो शान्ति, आफ्नो स्थिरतामा सबै काम सम्पन्न गर्छ। अन्ततो गत्वा यो संसार चलाउने सात्विक व्यक्तिहरूले हो। सात्विक व्यक्तिहरूको बुद्धिको आधारमा राजसी व्यक्तिहरू काम गरिरहेका छन्। सबै बुद्धिहरू, सबै बुद्धि सात्विक व्यक्तिका हुन्। जसको बुद्धि स्थिर छ, जसको भोजन अत्यन्तै सात्विक भयो, स्थिर भयो, यस्ता प्रकारका व्यक्तिहरू। त्यसकारणले मैले कस्तो भोजन गर्नु नभन्नुहोस्, कस्तो बन्नु छ त्यही अनुकूल भोजन गर्नुहोस्।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मम्मी मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर
5: 0825902222। पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू
10: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
14: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
14: मधुमेह सुगर मृगौला रोग
10: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यापिएको
14: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
14: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
14: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
14: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
15: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मास्क पलाएको नाक माङ्गो भएको नाक बज्ने
14: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
15: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
14: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
15: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
25: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार
15: समय बिहान 10 बजेदेखि
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
14: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
21: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
22: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
10: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: वरिष्ठ स्त्री रोग विशेषज्ञ